0: निर्धारित समय संकेत
1: अहिले बिहानको 6 बज्यो। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
2: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएम को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cimkhabar.com सीआईएम को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 5 गते मंगलबार, मई 19 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको तृतीया तिथि। समस्याग्रस्त सहकारी पीड़ितको बचत फिर्ता शुरू, दुई महिनाभित्र पूर्वाधार सम्बन्धी मुद्दा फैसला गर्न सुझाव, कानून प्रधान न्यायाधीशको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा,
1: संसदमा मर्यादित रूपमा विरोध गर्न सभामुखको निर्देशन, खानीमा तौल पुल नराख्ने उद्योगको अनुमति खारेज गर्न महालेखाको सुझाव, एमाले अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारी बीच सम्बन्ध सुधार,
0: ग्रे लिस्टमा अट्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकार बीच विवाद, उपकुलपतिका लागि दरखास्त आह्वान,
1: इरानमाथि तत्काल आक्रमण रोकेको अमेरिकाको दावी, पाकिस्तान कूटनीतिक संवादका लागि इरानमा रूसमाथि युक्रेनद्वारा ठूलो संख्यामा ड्रोन आक्रमण,
0: र आईसीसी विश्वकप लीग दुईमा स्कटल्याण्डलाई पराजित गरेसँगै नेपाल पाँचौं स्थानमा उक्लियो। राष्ट्रिय महिला टोलीले मलेसियामा दुईवटा T20 आई खेल्ने, सूर्य नेपाल गल्फ टुर अन्तर्गत सातौं प्रतियोगिता आजबाट।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, समस्याग्रस्त सहकारी पीड़ितको बचत रकम फिर्ता गर्न शुरू गरिएको प्रसंग।
1: समस्याग्रस्त सहकारीका बचतकर्तालाई सरकारले पैसा फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो 378 जना पीड़ितलाई 13,99,216 रूपियाँ फिर्ता गरेको छ। पहिलो चरणमा 10,000 बचत रहेका बचतकर्तालाई उल्लेखनीय रूपमा रकम फिर्ता गरेर समितिले बचत फिर्ता शुरू गरेको हो। पहिलो दिन बचत फिर्ता पाउने सहकारीका बचतकर्ता मध्ये कान्तिपुर सहकारीका 215 जनालाई 9,98,716 रूपियाँ, पशुपति सहकारीका 7 जनालाई 41,465 रूपियाँ र शिवशिखर सहकारीका 156 जनालाई 3,68,035 रूपियाँ गरी करिब 14,00,000 रूपियाँ फिर्ता गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष दिल्ली राज आचार्यले जानकारी दिनुभएको छ। समितिका अनुसार संस्थाग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये प्राय साना बचतकर्ता छन्। तीमध्ये 5,00,000 भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5,00,000 भन्दा बढ़ी बचत रकम भएकालाई ठूला बचतकर्ताका रूपमा वर्गीकृत गरिएको छ। कुल 76,000 मध्ये 5,00,000 भन्दा बढ़ी बचत गर्ने जम्मा 18,000 रहेको समेत समितिले जनाएको छ। अब भने बचत रकमको आधारमा वर्गीकरण गरेर क्रमशः फिर्ता गर्ने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सीआईएमसँग बताउनुभयो।
3: समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने गरी काम शुरू गरिएको छ। कान्तिपुर, पशुपति र शिवशिखर सहकारी तीनवटा सहकारीका बैंक भेरिफिकेशन भएर आएका बचतकर्ताहरूको चाहिँ करिब 378 जना बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तर भनिन्छौँ।
0: प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दरफिट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले अवज्ञा गरेको छ। मल्लले हिजो निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले पालना नगरेको हो। संवैधानिक परिषदले वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडेर सर्वोच्चका न्यायाधीश मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदको उक्त निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले 25 बैशाखमा रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि सोही दिन वरिष्ठ अधिवक्ता त्रिपाठी र अधिवक्ता सिलवालले दरफिट विरूद्धको निवेदन दिनुभयो। त्यो निवेदनलाई पनि सर्वोच्च प्रशासनले होल्डमा राखेपछि उक्त विवाद हिजो कामो प्रधान न्यायाधीश मल्ल समक्ष पुगेको हो। रिट निवेदनलाई एक सातासम्म पनि इजलास पठाइएको छैन। उनीहरूका गुनासालाई समेत साथै राखेर मल्लले हिजो 1 बजेसम्म दर्ता गर्न र आज सुनवाईका निम्ति पेशी तोक्न 3 पृष्ठको आदेश आदेश दिनुभएको थियो। उक्त आदेश अवज्ञा गर्दै सर्वोच्च प्रशासनले ती निवेदनहरूलाई हिजो साँझसम्म पनि दर्ता गरेको छैन। यसबारेमा विभिन्न बहस हुन थालेको छ। संसदमा सांसदहरूले पनि कुरा उठाउन थालेका छन्। सीआईएमसँग कुराकानी गर्दै संविधानविद डाक्टर विपिन अधिकारीले अहिले पछिल्लो समयमा न्याय क्षेत्रमा देखिएका विवाद र यस खालका गतिविधि सुहाउँदो नभएको टिप्पणी गर्नुभयो।
4: जसरी भारतले सरकारको अनुकूल भइदिने प्रयास गर्न लागे भने हाम्रो मौलिक अधिकारहरूको के होला, स्वतन्त्र न्यायपालिका नभइकन संविधानको सर्वोच्चता कसरी कायम होला भन्ने एउटा प्रश्न चाहिँ उठ्यो। प्रधान न्यायाधीशले यो दर्पणका इस्युहरूमा हस्तक्षेप गर्ने प्रचलन छैन र जे जति काम कारवाही हुन्छ त्यो प्रशासनिक नै भए पनि न्यायिक प्रकारको काम कारवाही हो र प्रधान न्यायाधीश या निमित्त प्रधान न्यायाधीशले अब चाहिँ हस्तक्षेप गर्नुपर्ने दिन पनि मित्रमा आयो। अब त्यो चाहिँ परम्परागत रूपमा नदेखिएको एक किसिमको हस्तक्षेप भएको हुनाले अब त्यसमा पनि एउटा टिप्पणी छ। यो अवस्थामा पुर्याउने हाम्रा चाहिँ प्रक्रियाहरू, प्रशासनिक संयन्त्रहरू, रजिस्ट्रारको कार्यालयहरू र एउटा सिफारिस भएको तर नियुक्ति नभएको प्रधान न्यायाधीशले जसरी निर्णयहरू गरिएको देखिन्छ, प्रभावित गरेको देखिन्छ, यो कानूनको शासनको प्रत्याभूति त अदालतबाट हुनुपर्दछ र विवादग्रस्त मान्छेले अदालत छोडेर हिँड्नुपर्छ। यो अदालतलाई चाहिँ सार्वजनिक रूपमा अपराधी जस्तो उभ्याएर अनि आफ्नो राजनीति गर्न कसैले पनि पाउँदैन।
0: संसदीय सुनवाई समितिले आज उजुरी खोलेर छलफल शुरू गर्ने कार्यसूची तय गरेकोले बुधबार प्रधान न्यायाधीशको सुनवाईको मिति तोक्ने सम्भावना छ। सोही दिन अनुमोदन भए राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई नियुक्ति दिँदै शपथ गराउनुहुनेछ। संसदको तयारीका बारेमा सीआईएमसँग कुराकानी गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
5: दुईवटा उजुरीहरू प्राप्त भएको छ समितिमा। समितिको बैठक बसेर उजुरीहरू खोल्ने, उजुरीहरू समितिका सदस्यहरूले वितरण गर्ने, अध्ययन गर्ने, त्यसपछि आवश्यकता अनुसार अब समितिले निर्णय गर्न चाहिँ बाँकी नै छ। समितिले उजुरीलाई कसरी अगाडि बढाउँछ भन्ने हुन्छ। आवश्यकता अनुसार उजुरीकर्तालाई बोलाएर अथवा प्राप्त उजुरीहरूको भेरिफिकेसन गर्ने लगायतको काम पनि समितिले गर्ला नै। प्रस्तावित प्रधान न्यायाधीशले आफ्नो कार्यजना सहित कुनै एउटा बैठकमा आमन्त्रित गरेर उजुरी सकिसके पछाडि आमन्त्रित गर्छ समितिले, उहाँले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुहुनेछ।
0: नेपाल बार एसोसिएशनको बैठक आकस्मिक रूपमा हिजो बोलाइएको थियो। न्याय प्रशासनको अन्तिम जिम्मेवारी वहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत अपालन गर्ने प्रशासनको रवैया असाधारण र प्राकृतिक मात्र होइन, यो अभिलेखीकरण हुने, विस्मृतिमा नजाने ऐतिहासिक भूल एवं प्रचलित कानून आकर्षित हुने घटना समेत भएको बारले टिप्पणी गरेको छ। हिजोको प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले दिएको अभिव्यक्तिप्रति पनि बारले आपत्ति प्रकट गरेको छ।
1: प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय मर्यादामा रहेर सदनमा विरोध जनाउन आदेश गर्नुभएको छ। प्रचलित कानून, नियमावली र अभ्यासले समेत नदिएका विरोधका शैली सदनमा नदेखाउनु पनि उहाँले निर्देशन दिनुभएको हो। श्रम संस्कृति पार्टीले हिजो प्रतिनिधि सभा बैठक कक्षमा प्लेकार्ड बोकेर प्रदर्शन गरेपछि सभामुख अर्यालले यस्तो निर्देशन दिनुभएको हो। सभामा निर्देशन दिँदै सभामुख अर्यालले भन्नुभयो, विरोध गर्ने विभिन्न शैली हुन्छन् तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा बसेर विरोध गर्न आदेश गर्दछु। सदनमा पर्चा देखाएर विरोध गर्ने हाम्रा कानून, नियमावली र अभ्यासले दिएको छैन। हिजोको बैठकको आकस्मिक समय शुरू हुनासाथ श्रम संस्कृतिका सांसदहरूले रोस्टम अघि प्लेकार्ड देखाएर विरोध जनाएका थिए। यसैबीच प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल शुरू भएको छ। छलफलमा भाग लिँदै सांसदले कागजातमा समावेश गरिएका विषय उत्कृष्ट हुने तर कार्यान्वयनमा नहुने विगत देखिएको समस्या अब समाधान हुनुपर्नेमा जोड़ दिएका छनृ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सरकारले बनाएका योजना कार्यान्वयनका लागि निजामती क्षेत्रको भूमिका
1: सम्बन्ध सुध्रन भने पनि हामी काम गर्छौं सम्बन्ध सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहार गरेर हामी एउटा फ्यामिली भएर काम गर्छौं उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौं
2: ग्रेडलिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकार बीच विवाद उपकुलपतिका लागि दरखास्त आह्वान लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू
4: रामे दाईको कुरा त ठिकै हो तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
5: छुवाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ
6: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
3: ए जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
6: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
3: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन्दै छ नि
2: भारी अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इसिङ्गोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
2: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा छोटो सड़क सञ्जालबाट जोड़िए भारत नेपाल र चीन शीर्षकमा खबर प्रकाशित छ राष्ट्रिय गौरवको त्रिवेशीय लाइफ लाइन विराटनगर रानी शंखुवा सभा किमाथाङका सड़क सञ्जालमा जोड़िएको छ उत्तर दक्षिण कोशी आयोजना अन्तर्गत शंखुवा सभाको खाँदबारीदेखि भोट खोला गाउँपालिकाको किमाथाङका सम्मको व्यापारिक मार्ग जोड़िएको हो चीन नेपाल भारत जोड्ने यो सबैभन्दा छोटो दूरीको सड़क सञ्जाल जोड़िए पनि यो मार्ग व्यापारीको प्रयोगमा आउन अझै केही समय लाग्ने बताइएको छ त्यस्तै बेरोजगार नियन्त्रणमा चुनौती कमजोर वित्तीय सुशासनको परिणाम शीर्षकमा अर्को खबर प्रकाशित छ सार्वजनिक वित्त व्यवस्थापनको कमजोर संरचना संस्थागत अनुशासन अभाव र जवाबदेहिताको संकटका बीचमा नेपालमा बेरोजगार निरन्तर उकालो लाग्दै गएको छ जसले आर्थिक सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ त्यस्तै भित्री पृष्ठमा राष्ट्रिय सभा युवाको अपेक्षा सम्बोधन गरियो शीर्षकमा खबर प्रकाशित छ भने उपकुलपतिका लागि दरखास्त आह्वान शीर्षकमा अर्को खबर छ सरकारले विभिन्न छवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्ति प्रक्रिया अगाडि बढ़ाएको छ ती प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि नाम सिफारिश गर्न गठित छनौट तथा सिफारिश समितिले हिजो दरखास्त आह्वान गरेको हो त्यस्तै विद्यालय शिक्षा क्षेत्र सुधारमा छलफल शीर्षकमा अर्को खबर प्रकाशित छ भने भित्रपृष्ठमा सीमामा कराईले माछा व्यवसाय उत्साहित शीर्षकमा बमलाल गिरीले नवलपुरबाट खबर लेख्नु भएको छ सरकारले भारतसँगको सीमा नाकामा गरेको कराईले नवलपुरका माछा व्यवसायीहरू उत्साहित बनेका छन् त्यस्तै उद्योगमा चिनीको समस्या हुन सक्ने विषयमा पनि अर्को खबर प्रकाशित छ।
0: नागरिक दैनिकमा भट्ट आबद्ध कम्पनीद्वारा विवरण बुझाउन अटेर शीर्षकमा तपेन्द्र कार्कीले लेख्नु भएको खबर छ। अनुसन्धान सुस्त 90 दिन थुनामा राख्ने प्रावधान प्रयोग हुन लागेको बारेमा उल्लेख गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको अनुसन्धान सुस्त बनेको समाचारमा उल्लेख छ। अन्नपूर्ण पोस्ट दैनिकमा अमृत झा रिहाई प्रकरण परराष्ट्र मन्त्रालयले माग्यो माफी शीर्षकमा खबर छ। इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक गरेकोमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ। झा अझै रिहा नभएको स्पष्ट पार्दै मन्त्रालयले आफ्नो त्रुटि र त्यसबाट सिर्जना भएको अन्यलप्रति क्षमा याचना गरेको हो। आर्थिक कारोबार दैनिकमा खानीमा तौल पुल नराख्ने उद्योगको अनुमति खारेज गर्नु महालेखा शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। महालेखा परीक्षकको कार्यालयले खानी क्षेत्रमा तौल पुल नराख्ने र जथाभावी उत्खनन गरेर राजस्व छल्ने खानी तथा उद्योग संचालकहरूलाई कार्यवाही गर्न सरकारलाई सुझाव दिएको हो। सरकारले बारम्बार सूचना प्रकाशित गर्दै तौल पुल लगायतका यथोचित यन्त्र खानी क्षेत्रमा राख्न आग्रह गरे पनि बारम्बार अटेरी गर्दै आएका उद्योगहरूको उत्खनन अनुमति पत्र सम्बन्धमा कानून बमोजिम कार्यवाही गर्नुपर्ने महालेखाको सुझाव रहेको छ। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका वासीको परिवारले खोले गुनासोका पोका शीर्षकमा नयाँ पत्रिका दैनिकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा छापिएको छ अर्को खबर, दुई महिनाभित्र पूर्वाधार सम्बन्धी मुद्दा फैसलाको व्यवस्था गर्ने सुझाव शीर्षक दिएको छ। मिलन विश्वकर्मा लेख्नुहुन्छ, पूर्वाधार निर्माण तथा विकास आयोजना सम्बन्धी अदालतमा पर्ने मुद्दामा दुई महिनाभित्र फैसला गर्ने गरी कानूनी र संस्थागत व्यवस्था गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले बनाएको अध्ययन समितिले सुझाव दिएको छ। 25 चैतमा मन्त्रालयका सचिव पाराश्वर ढुंगानाको संयोजकत्वमा बनाएको अध्ययन समितिको प्रतिवेदनले यस्तो सुझाव दिएको हो। मन्त्रालयले हिजो उक्त प्रतिवेदन सार्वजनिक गरेको छ। एउटा पक्षको तर्फबाट दुई घण्टाभन्दा बढ़ी बहस गर्न नपाउने, फैसलाको पूर्ण पाठ 21 कार्य दिनभित्र आउने व्यवस्था गर्नुपर्नेमा पनि जोड़ दिइएको छ। डलरको मूल्य नयाँ उचाइमा 1 डलरको 154.46 रूपियाँसम्म पुगेको बारेमा पनि खबर छापिएको छ। कान्तिपुर दैनिकमा ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी शीर्षकमा मातृका दाहालले लेख्नु भएको खबर छ। सम्पत्ति शुद्धिकरण विरूद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफको एशिया पेसिफिक समूह एपीजेले नेपालले पर्याप्त प्रगति नदेखाए कालो सूचीमा पर्ने गम्भीर चेतावनी दिएको हो। यो चेतावनी सामान्य कूटनीतिक सन्देश होइन। एपीजीले यस भ्रमणलाई आगामी सेप्टेम्बर 2026 हुने निर्णायक एपीजीजेजी समीक्षा अघिको अन्तिम उच्चस्तरीय हस्तक्षेपका रूपमा पनि उल्लेख गरिएको छ। विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकार बीच विवाद, चितुवामा विद्यालय शीर्षकमा सुदीप कैनी लेख्नुहुन्छ, विद्यालय शिक्षाको क्षेत्राधिकारका विषयमा संघीय र स्थानीय सरकार बीच फेरि विवाद देखिएको छ। संघीय सरकारले अध्यादेश मार्फत शिक्षा ऐन 2028 संशोधन गर्दै विद्यालय व्यवस्थापन समितिको सदस्यबाट सहयोगी र चन्दादातालाई हटाउने व्यवस्था गरेको छ। उक्त व्यवस्थामा असहमति जनाउँदै स्थानीय तहले आफ्नो क्षेत्राधिकारमा संघीय सरकारले हस्तक्षेप गरेको आरोप लगाएका छन्। संघ र स्थानीय सरकारको फरक फरक निर्णय र कानूनले दुविधामा परेको विद्यालयहरूको गुनासो छ। ओली र भण्डारी बीच सम्बन्ध सुधार शीर्षकमा गंगादेशी लेख्नुहुन्छ, हिमालयले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता निरन्तरता दिने निर्णय गरेको हो। अध्यक्ष केपी शर्मा ओलीले हिजो केन्द्रीय सचिवालयको बैठकमा प्रस्ताव गरेपछि भण्डारीको सदस्यता नवीकरण भएको हो। यो निर्णयसँगै भण्डारी र ओली बीच विगत लामो समयदेखि जारी द्वन्द पनि विराम लागेको कतिपय नेताहरूले नै बताउने गरेका छन्। सहकारी बचत फिर्ताको पहिलो दिनमा 378 जनाले पाएको बारेमा अर्को खबर पनि छापिएको छ भने सरकार विरूद्ध विपक्षीको मोर्चाबन्दी शीर्षकमा कुलचन्द्र नेपानी र गंगा विसीले लेख्नु भएको खबर छ। विकास निर्माणका मात्रै मुद्दा हेर्न पूर्वाधार न्यायाधिकरण शीर्षकमा दुर्गा दुलाल र जयसिंह महराले लेख्नु भएको खबर पनि छ।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आजका लागि योजना बनाइएको सैन्य आक्रमण तत्कालका लागि रोकेको बताइएको छ। राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले गल्फ राष्ट्रहरूको आग्रहपछि तत्कालका लागि आक्रमण रोकिएको बताएका हुन्। अहिलेलाई गम्भीर वार्ता भइरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा विश्वका नेताहरूले अनुरोध गरेपछि स्थगित गरिएको समेत बताउनु भएको हो। अमेरिका र इरान बीच बढ़दो तनावका बीच पाकिस्तानले कूटनीतिक संवादलाई थप तीव्र बनाएको छ। दुवै पक्षबाट कड़ा अभिव्यक्ति आइरहेका बेलामा वाशिङटनले अप्रेल 8 को युद्धविरामपछि रोकिएको आक्रमण पुनः शुरू गर्न सक्ने संकेतहरू देखाएका छन्। यसैबीच पाकिस्तानका गृहमन्त्री तेहरान पुग्नु भएको खबरहरू बाहिरिएका छन्। इरानी राष्ट्रपति गृहमन्त्री सलामुखसँग भेटवार्ता गर्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र युद्ध रूस र युक्रेन बीच जारी युद्धका क्रममा पछिल्लो घटनामा युक्रेनले ठूलो संख्यामा ड्रोन आक्रमण गरेको छ। 1045 ड्रोन रूसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको रूसी रक्षा मन्त्रालयले उल्लेख गरेको छ। यो युद्ध शुरू भएताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
0: साझा खबरमा अब खेल खबर। लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीयमा कम खेलमा 150 विकेट लिने विश्व कीर्तिमान राखेका दिन नेपालले हिजो आईसीसी विश्वकप लीग 2 शीर्ष स्थानको स्कटल्याण्डमाथि 6 विकेटको शानदार जीत निकालेको छ। सन्दीपले 73 खेलमा विश्व कीर्तिमान रचनुभयो। उहाँकै नाममा एक दिवसीय फर्म्याटमा कम खेलमा 100 विकेटको पनि रेकर्ड छ। 100 विकेट लिन उहाँले केवल 42 खेल खेल्नु भएको थियो। स्कटल्याण्डमाथिको जीतसँगै नेपाल 22 अंकका साथ शीर्ष 5 उक्लिएको छ। नेपालले एकैपटक 2 स्थान सुधार गरेको हो। नेपालले घरेलु मैदानमा भएको पछिल्लो 7 मध्ये 5 खेल जित्दै अंक तालिकामा सुधार गरेको हो। राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग 2 T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्नु भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो महिला टोलीले मलेसियामै 2 अन्तर्राष्ट्रिय T20 आई खेल्न लागेको जानकारी दिएको हो। दुई राष्ट्रबीचको खेल 20 मे र 22 मेमा मलेसियामा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो। आईसीसी T20 आई वरियतामा नेपाल 21 र मलेसिया 27 स्थानमा रहेको छ। नेपाल र मलेसियन महिला क्रिकेट टोलीले एकै वर्ष T20 आईको मान्यता पाएका थिए। र सूर्य नेपाल गल्फ टूर 2025-26 अन्तर्गतको 7 प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज आजदेखि रोयल नेपाल गल्फ क्लबमा आयोजना हुँदैछ। यो प्रतियोगिता आगामी शुक्रबारसम्म चल्नेछ। 72 होलको प्रतियोगितामा 39 व्यावसायिक प्रोफेसनल तथा 12 एमेच्योर गल्फरले भाग लिन थालेका छन्।
2: कृषि र वन वातावरणमा बनाइएका योजना कार्यान्वयन कसरी हुँदैछ? कुराकानी काटो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल बानेश्वर जर्मल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5353।
10: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।

0: एकमात्र डीटीएच सेवा जिसको
1: देशो खुशी को कनेक्शन
2: स्थानीय ढंगले चाहिँ उहाँहरूले आवाज उठाउनु पर्यो।
0: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
2: हो सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ। यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
0: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
3: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
4: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
2: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
5: हाम्रा दुःखमै त सरकारी खेती गरिसकेर पानी पिएर अखन पनि हाम्रो खेती।
0: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
2: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
0: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद। हेलो सांसद। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN। साझा खबरमा अब कृषि मार्फत समृद्धिको कुरा। कृषिजन्य वस्तुमा नेपालको परनिर्भरता बढ़ेको छ भने निर्यात पनि घट्दै गएको विभिन्न तथ्याङ्कले देखाएको छ। दुई तिहाई नजिकको सरकारले कृषि उत्पादन र आत्मनिर्भरताका विषय लागि निजामती प्रशासनसँग के कस्तो समन्वय गरेर काम गर्दैछ, हामीले कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीसँग कुराकानी गरेका छौं।
6: मैले एउटा मात्र निर्देशन के दिएको छु भने यो देश मेरो मात्र होइन, यो देश तपाईँहरूको पनि हो, तपाईँहरू छोराछोरी पनि विदेश छन्। आजको दिनमा हाम्रै आफ्नो बस्ने कर्मचारीहरूको छोराछोरी विदेश छन्। कुकमुलि एकजना बिराइन पर्दाखेरि तपाईँको बिदा लिएर बस्नुपर्ने अवस्था छ। कसैले बुढा मान्छे छन् भने टेकेयर गर्ने मान्छे छैन, यो देश कर्मचारीको पनि हो। यसपटक हामीलाई जनताले हामीलाई मात्र सुध्रेन, जनताले नेतालाई मात्र सुध्रे बनाएन नि त, संयन्त्र सुध्रोस् भनेर हामीलाई म्यान्डेट दिएर पठाउनु भएको छ। सो संयन्त्र सुध्रेन भने पनि हामी काम गर्छौँ, सम्बन्ध सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहार गरेर हामी एउटा फ्यामिली भएर काम गर्छौँ। उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौँ, काम गर्नु भनेर लागेको
7: भनेको निजामती छ र कर्मचारी विगतमा अरू मन्त्रीको जे जति तितो थियो त्यो खालको अहिले
6: त्यसमा चाहिँ कम्प्रोमाइज गर्दैन भन्छन् होला होइन। सायद योभन्दा अगाडिका नेताहरूलाई चाहिँ राजनीतिलाई गरिखाने पेसा भने हामीलाई यो पेसा राजनीतिलाई गरिखाने पेसा बनाउन छैन। भोलि पल्ट म बाहिर गएर पनि मसँग धेरै उपायहरू छन्, म आफै कानुन व्यवसाय हो, केही न केही गरेर खान सक्ने अवस्था छ भनेको राजनीतिलाई मैले चाहिँ हामी धेरै अथवा तमाम युवाहरूले अब पेसा बनाउनु पर्दैन क्या। हामीसँग आफ्नै ब्याकअप छ, हामी जबसम्म यो ठाउँमा रहन्छौँ जबसम्म यो पोजिसनमा रहन्छौँ देशलाई घाट गर्ने काम चाहिँ दिँदैन, यो देशमा बस्ने वातावरण चाहिँ हामी बनाउँछौँ।
7: पारिवारिक एउटा पृष्ठभूमि पनि तपाईँको खेती किसानीसँग गइरहेको छ, यसले कतिको सजिलो बनाउँछ? अहिलेदेखि ल यसो गरौँ उसो गरौँ भन्ने त थुप्रै थुप्रै सुझावहरू आइराखेको होला।

0: कृषि मन्त्रालय अन्तर्गत काम गर्नुहुन्छ। मेरो देवरहरू सबैजना, मेरो घरमा सबैजना चाहिँ कृषिमा मास्टर डिग्री नै हुनुहुन्छ।
1: भनेको सल्लाह सुझाव योग्यता केही चाहियो भने त तपाईँले
0: त्योभन्दा पनि म प्र्याक्टिकल्ली म पनि किसान हो कि, म बच्चादेखि नै मलाई खेतीपाती गर्न आउँछ, कुन क्रप्स कसरी रोप्ने भन्ने थाहा छ मलाई, मलाई धान रोप्न आउँछ, मलाई हलो जोत्न आउँछ, मलाई सबै कुरा गर्न आउँछ। म चाहिँ पढेर भन्दा पनि पढेर बनेको किसान हो नि त, म आफैलाई पनि सबै कुरा आउँछ। तर के छ त भन्दा म जुन ठाउँमा छु, जुन पोजिसनमा छु, त्यो कुरा पनि हेर्नु पर्यो, अनि टेक्निकलिटिज पनि हेर्नु पर्यो। प्र्याक्टिकल र टेक्निकलिटिजलाई मिलाएर हामी मिडवेबाट जानुपर्ने अवस्था छ नि त। यो नेतृत्व गरिरहँदाखेरि सबै कुरा चाहिँ हामी मिलाएर जान सक्छौँ। सरकार भन्ने चाहिँ नीति नियमले नियम भन्दा अथवा सरकार चाहिँ रुल अफ ल भन्न त माथि छैन नि त। सो रुल अफ लको कुरा, त्यो बुटको फाइनेन्सको कुरामा पनि मैले लामो समयदेखि चाहिँ अध्ययन गर्ने, अध्यापन गर्ने काम गरेको हुनाले त्यसर्थमा चाहिँ मैले म यो काम चाहिँ सजिलै गर्छु जस्तो लाग्छ।
2: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्तिममा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
3: समस्याग्रस्त सहकारी पीड़ितको बचत फिर्ता शुरू, 2 महिनाभित्र पूर्वाधार सम्बन्धी मुद्दा फैसला गर्न सुझाव, कामु प्रधान न्यायाधीशको आदेश सर्वोच्च प्रशासनद्वारा अभिज्ञ,
2: संसदमा मर्यादित रूपमा विरोध गर्न सभामुखको निर्देशन, खानीमा तौल पुल नराख्ने उद्योगको अनुमति खारेज गर्न महालेखाको सुझाव, एमाले अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारी बीच सम्बन्ध सुधार,
3: ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकार बीच विवाद, उपकुलपतिका लागि दरखास्त आह्वान,
2: इरानमाथि तत्काल आक्रमण रोकेको अमेरिकाको दावी, पाकिस्तान कूटनीतिक संवादका लागि इरानमा, रूसमाथि युक्रेनद्वारा ठूलो संख्यामा ड्रोन आक्रमण,
3: र आईसीसी विश्वकप लीग 2 स्कटल्याण्डलाई पराजित गरेसँगै नेपाल 5 स्थानमा उक्लियो, राष्ट्रिय महिला टोलीले मलेसियामा 2 टी20 आई खेल्ने, सूर्य नेपाल गल्फ टूर अन्तर्गत 7 प्रतियोगिता आजबाट।
2: साझा खबरको अन्त्यमा कार्टुन, कार्टुन हामीले
4: सुदेला पोली क्लिनिक प्राली धारिन दशीमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरूङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
5: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच,
4: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
5: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने,
4: आयु खस्ने समस्या भएमा,
5: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुण भएको नभएको जाँच,
4: पाठे घरको मुखको क्यान्सरको जाँच,
5: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
4: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा,
5: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा,
4: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
5: सुबला पोल क्लिनिक पाली, नीलकण्ठ 3 धारिन्दसी पुसार बजार, प्रहरी बीट अगाडि, फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
6: सुबड़ अवसर सुबड़ अवसर, नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थाइराइड सेन्टर का वरिष्ठ इंडोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अब देखि प्रत्येक महीना को तेस्रो शनिवार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर में आइरहनु भएको छ। उपचार होने समस्या, मधुमेह, सुगर रोग, थाइराइड को समस्या, महिनावरी को समस्या, भिटामिन डी को समस्या, कैल्सियम घटबड़ होने समस्या, थप जानकारी तथा नाम दर्ता को लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङदेशी धादिङ, सम्पर्क मोबाइल नम्बर 98-41-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।

0: Telefonia. Extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सुष्ठुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत

0: अघिल्लो शनिवार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिवार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठागुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल टाली धादिङ बिचुदरा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

रेडियो दार्जीलिङ 100 मेगाहर्जका साथै इन्टरनेट अनलाइनको www.radiodarjeeling.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 6:45 बजेको खबरमा म रेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर।

बालुटार नगरपालिकाले भजन महोत्सव 2083 को आयोजना गर्दै स्थानीय पर्यटन तथा सांस्कृतिक पहिचान प्रबर्धनमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास। आदिको गर्छी गाउँपालिका एक स्थित कालीदेवी आदि विद्यालयमा विद्यार्थीको संख्या शून्य, शेयर बजार हिजो सामान्य घट्यो। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम थप बढ्ने, कंगो र युगाण्डामा इबोलाबाट ज्यान गुमाउनेको संख्या 88 जना पुग्यो, 300 भन्दा धेरै शंकास्पद संक्रमित। धार्मिक तथा सांस्कृतिक चेतनालाई थप सशक्त बनाउने उद्देश्यसै पालुटार नगरपालिकाले भजन महोत्सव 2083 आयोजना गर्ने भएको छ। आगामी जेठ 25 गते आयोजना हुने महोत्सव पालुटार स्थित ओंकार योग आयुर्वेद गुरूकुलमा सम्पन्न हुनेछ। बिहान 10 बजेदेखि शुरू हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको भक्ति संगीत प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रममा लोक तथा दोहोरी क्षेत्रका चर्चित गायक गायिकाहरू नारायण स्याङतान, बबिन पौडेल, प्रेमराज अधिकारी, भरत बराइली, मीना थापा तथा लक्ष्मी पौडेलको विशेष प्रस्तुति रहने बताइएको छ। स्थानीय सांस्कृतिक समूह तथा कलाकारहरूले पनि विविध सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गर्नेछन्। महोत्सवमा राधा कृष्ण भजन, राम भक्ति गीत, कृष्ण भक्ति संगीत तथा धार्मिक झाँकीहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। नेपाली मौलिक कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमलाई राष्ट्रिय लोक भजन बुढाक संरक्षण प्रतिष्ठान नेपालले सहयोग गर्नेछ भने ओंकार परिषद र ओंकार योग आयुर्वेद गुरूकुलले व्यवस्थापनमा सहकार्य गर्ने भएका छन्। आयोजकका अनुसार महोत्सवमा पारुङटार स्थित आसपासका क्षेत्रबाट ठूलो संख्यामा भक्तजन, संगीत प्रेमी तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ। धार्मिक आस्था, भक्ति संगीत र नेपाली संस्कृतिको संगमका रूपमा हेरिएको यस महोत्सवले स्थानीय पर्यटन तथा सांस्कृतिक पहिचान प्रवर्धनमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। चिटिक्क परेका विद्यालय भवन, कक्षा कोठा, डेस्क बेन्च लगायत आवश्यक फर्निचर पनि छन्। दुईजना शिक्षकहरू लगायत कार्यालय सहयोगी पनि छन्। तर विडम्बना, धादिङको गल्छी गाउँपालिका एक स्थित कालीदेवी आधारभूत विद्यालयमा अध्ययन गर्ने एकजना विद्यार्थी पनि छैन। पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्न थालेको छ। तर विद्यार्थीको चाप न्यून मात्र होइन, कतिपय विद्यालयमा विद्यार्थी निमित्याम्य भएका छन्। कालीदेवी आधारभूत विद्यालयमा गत वर्ष 8 जना भर्ना भएको प्रधान अध्यापक सीता शाही ठकुरी बताउनुहुन्छ। विद्यालय समायोजनको हल्लाले यस वर्ष भर्ना भएका 3 जना पनि विद्यालय आएका छैनन्। बाल विकास शिक्षिका सीता भुजेल, कार्यालय सहयोगी र म सधैँ विद्यालय आउँछौ, तर विद्यार्थी कहिल्यै आउँदैनन्, अन्यत्रै पढ्न जान्छन्, उहाँले भन्नुभयो। समायोजनको कुरा भइरहेको छ, अब कालीदेवी आधारभूत विद्यालय छिट्टै समायोजन हुन्छ होला। धादिङमा 512 वटा सामुदायिक विद्यालयहरू छन्। अधिकांश विद्यालयहरूमा विद्यार्थी टिकाउन र बढाउन उस्तै समस्या छन्।

यातायात प्रणालीका व्यवस्थापक जय भट्टले बताउनुभयो यस्तै जिल्लाभित्र गैर कानूनी रूपमा प्रयोजन विपरीत संचालन भइरहेका सवारी साधनमाथि निगरानी बढ़ाइने निर्णय पनि गरिएको छ। जिल्ला प्रहरी कार्यालयले ट्राफिक प्रहरीको सहयोगमा यस्ता सवारी साधनलाई कानूनी दायरामा ल्याउने सहमति गरेको छ। मुख्य तथा सहायक राजमार्गमा संचालन हुने सार्वजनिक मालवाहक तथा निजी सवारी साधनमा यातायात व्यवस्था विभागको अनुमति बिना जडान गरिएका उपकरण तथा अन्य सामग्री हटाउन पनि जिल्ला ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ। त्यस्तै गरी स्थानीय तहभित्र संचालन हुने म्याजिक लगायत अन्य सवारी साधनको भाड़ा दर निर्धारण गर्न सम्बन्धित नगरपालिका तथा गाउँपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको छ। स्थानीय तहले निर्धारण गरेको भाड़ा दर सूचना पार्टीमा टाँच्ने र स्थानीय संचार माध्यम मार्फत सार्वजनिक रूपमा प्रचार प्रसार गर्न पनि आग्रह गरिएको छ। सर्वसाधारणले लामो समयदेखि ग्रामीण सड़कमा मनपरी भाड़ा लिएको गुनासो गर्दै आएका थिए। नयाँ निर्णयपछि यात्रुहरू केही राहत महसुस गर्ने अपेक्षा गरिएको छ।

0: हप्ताको पहिलो कारोबार दिन हिजो सोमबार शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक निफ्टी हिजो 1.03 अंकले घटेर 2730.91 बिन्दुमा झरेको छ। हिजो ब्याङ्क, विकास ब्याङ्क, जलविद्युत लगानी अन्य बाहेक सबै समूहको सूचक घटेको छ। हिजो 132 कम्पनीको शेयर घटेकोमा 119 बढ़ेको छ। यस्तै 18 कम्पनीको शेयर घटबड भएको छैन। हिजो नेफ्रा ऊर्जा ऋणपत्रको शेयर 5% भन्दा धेरै घटेको छ। बजार सामान्य घटेको दिन इगोवा हाइड्रो पावरको शेयर 8% भन्दा धेरै बढेको छ। हिजो नेप्से सँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.09 अर्ब कारोबार भएकोमा हिजो 339 कम्पनीका 58,28,000 किता शेयर 2.45 अर्ब रूपियाँमा कारोबार भएको छ। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन नअवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 MHz।
0: देशैभर गर्मी बढ़ेको छ। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम थप बढ़ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम बढ़ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। त्यस्तै केही ठाउँमा पानी पर्ने अनुमान छ। हिजो पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढ़ेको थियो। अब विस्तारै गर्मी बढ़दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार आज र भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका एक दुई ठाउँहरूमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा वरिष्ठता मेचेको दावी गरेको रिट दरपीठ विरूद्धको निवेदन दर्ता गर्न आदेश दिएपछि न्यायालय र संसद बीच द्वन्द बढ़ने संकेत देखिएको छ। मल्लले सर्वोच्च प्रशासनलाई आदेश दिएको समाचार आएसँगै सिंह दरबारमा चलिरहेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपति सांसदहरूले आपत्ति जनाएका छन्। सामान्यतया प्रधान न्यायाधीशको आदेशबारे संसद बैठकमा प्रश्न नउठाउने गरेकोमा हिजो सत्तारूढ़ दलका सांसदहरूले कायम मुकायम प्रधान न्यायाधीश मल्ललाई कोर्ट खोलेर राजनीतिमा आउन चेतावनी समेत दिएका छन्। मल्लले दिएको लिखित आदेशमा कानूनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु, न्याय प्राप्तिको बाटोको अवरोध र अदालतका जनआस्थामाथिको अविश्वास बढ़ाउने व्यवहार एवं प्रयास हुने देखिन्छ भनिएको छ। यसमा राष्ट्रपतिका कानूनी पृष्ठभूमिका सांसदहरू यज्ञमणि नेउपाने र समीक्षा दासकोटाले आपत्ति जनाउनु भएको हो। संसदमा बोल्दै सांसद नेउपानेले मल्लको आदेशमा स्वार्थको सिद्धान्त आकर्षित भएको बताउनुभयो। सर्वोच्चले देखाउनु पर्ने ठाउँमा सक्रियता नदेखाई अन्यत्रै सक्रियता देखाउन थालेको उहाँको भनाइ छ। यस्तै सांसद बास्कोटाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच चेक एण्ड ब्यालेन्सको काम गर्ने भए पनि न्यायपालिका सत्ता कब्जा गर्ने नियतमा लागेको आरोप लगाउनुभयो। राष्ट्रपतिका सांसदहरू नेउपाने र बास्कोटाले दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन मोहरले दुवैजनाको भनाई रेकर्डबाट हटाउन पनि माग गर्नुभयो। गएको वैशाख 24 गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्न सिफारिश गरेको थियो। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले रिटको दरफिट विरूद्धको निवेदन दर्ता गर्न आज 1 बजेभित्र आदेश दिए पनि कर्मचारीले दर्ता गरेका छैनन्। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता प्रदान गर्ने निर्णय गरेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा हिजो बसेको सचिवालय बैठकले भण्डारीलाई पुनः पार्टी सदस्यता दिने औपचारिक निर्णय गरेको हो। पूर्व राष्ट्रपति भण्डारीका भावी भूमिका र पार्टी नेतृत्वमा आउन सक्ने सम्भावना बारे सोधिएको प्रश्नमा उपमहासचिव लेखराज भट्टले अहिले उहाँले सदस्यता दिने निर्णय भएको र नेतृत्व विषय भविष्यको कुरा भएको बताउनुभयो। भण्डारी कुन जिम्मेवारीमा रहने भन्ने निर्णय पार्टीले आवश्यकताका आधारमा गर्ने उहाँको भनाइ छ। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव भट्टले बैठकमा अध्यक्ष ओलीले पछिल्लो चुनावको परिणाम र वर्तमान राजनैतिक परिस्थितिका सन्दर्भमा समीक्षात्मक सम्बोधन गर्नुभएको जानकारी दिनुभयो। बैठकमा महासचिव भट्टले 11 कार्यसूची प्रस्तुत गर्नुभएको थियो। कार्यसूचीमा पदाधिकारीहरूको वरियताक्रम निर्धारण, वर्तमान सरकारको काम कार्यवाहीको समीक्षा, पार्टी सदस्यता नवीकरण तथा विस्तार र पदाधिकारी एवं सदस्यहरूको कार्य विभाजन रहेका छन्। एमाले वर्तमान सरकार स्वेच्छाचारी ढंगले अगाडि बढ़िरहेको निष्कर्ष निकाल्दै यसबारे छलफल गरेको छ। यस्तै संविधान संशोधन, सुझाव कार्यदल गठन, चुनावी समीक्षा प्रतिवेदन तयारी कार्यदल गठन, पार्टी केन्द्रीय कार्यालय भवन निर्माण, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक समिति गठन र संगठन विभागको विस्तार जस्ता प्राविधिक तथा सांगठनिक विषयहरूमा पनि बैठकमा छलफल भएको उपमहासचिव भट्टले बताउनुभयो। एमाले सचिवालयको अर्को बैठक आउँदो शुक्रबार जेठ 8 गते बिहान 11:30 गुण्डुमै बस्ने तय भएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। धार्मिक तथा सांस्कृतिक चेतनालाई थप सशक्त बनाउने उद्देश्यस्थित पालमिटार नगरपालिका विभाजन महोत्सव 2083 आयोजना गर्दै स्थानीय पर्यटन तथा सांस्कृतिक पहिचान प्रवर्धनमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास। प्रारम्भिकलयद्वारा आरुघाट सड़कको भाडा समायोजन। धार्मिक उपलक्षी गाउँपालिका एक स्थित काली देवी आधारभूत विद्यालयमा विद्यार्थीको संख्या न्यून। र आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम बढ़ने। विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय। यसका साथै अहिलेलाई खबर यति नै। बिहान 9 खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 7 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: आजको कविता, आजको कविता,
2: आजको कविता,
3: आजको कविता।
2: नमस्कार, मेरो नाम प्रभा भट्टराई आचार्य। आनन्द शीर्षकको एउटा कविता।

0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्पी गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।
0: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
4: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनसारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
4: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
5: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गरगहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गरगहनासँग नयाँ गरगहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुच्छार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179070 र 9860222660।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस सुबला पोलिक्लिनिक प्रणाली धादिङ बेसीमा ग्रान्ड सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-3723।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, बीच बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: सुबिसको इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुबिसु इन्टरनेट।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक जम्मेदार सरिना सापकोटा। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशैभरका 212 एफएम स्टेशनहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली सेनालाई प्राप्त सफलता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नमस्कार। सैनिक गतिविधि प्राविधिक सेनानी विनोद अधिकारीबाट सुन्नुहोस्। नेपाली सेनाले जंगी अड्डामा वैशाख 30 गते 6 संस्करणको राष्ट्रिय साइबर सुरक्षा गोष्ठी 2083 सञ्चालन गरेको छ। उक्त गोष्ठीको प्रधान सेनापति महारथी श्री अशोकराज सिगदेलले समापन गर्नुभएको हो। वर्तमान विश्व परिवेशमा सूचना प्रविधिको तीव्र विकाससँगै बढ़दो साइबर चुनौती, डाटा चुहावट र एआईबाट सिर्जना हुन सक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सबै सरकारवाला निकायहरूबीच सहकार्य, समन्वय र सम्पर्क स्थापित गराउने उद्देश्यले उक्त गोष्ठी सञ्चालन गरिएको हो। गोष्ठीमा विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिहरू, नेपाली सेना, अन्य सुरक्षा निकाय, सरकारी तथा साइबर सुरक्षासँग सम्बन्धित गैर सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा विदेशी शिक्षार्थीहरू समेत संलग्न गराई सञ्चालन गरिएको सिसम 114 सीआईजेडब्ल्यू तालिम वैशाख 31 गते सम्पन्न भएको छ। माघ 6 गतेबाट सञ्चालन भएको उक्त तालिमको मध्य कीर्तनापति उपरथी श्री विष्णु कुमार खड्काले समापन गर्नुभई उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कार तथा तालिम पूरा गर्ने शिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो। तालिममा सहभागी विदेशी शिक्षार्थीहरूमा चीनका 2 जना, भारतका 2 जना, दक्षिण कोरिया, जाम्बिया र पाकिस्तानका 1-1 जना गरी 7 जना रहेका थिए भने स्वदेशी शिक्षार्थीहरूमा 23 जना अधिकृत र 71 जना अन्य दर्जा गरी 101 जना सहभागी थिए। जंगी अड्डामा वैशाख 28 गतेदेखि 31 गतेसम्म रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रमको जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सागरथी श्री राजाराम बस्नेतले शुभारम्भ तथा समापन गर्नुभएको हो। 4 दिनसम्म सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा विभिन्न संचार माध्यमहरूमा आबद्ध 29 जना संचारकर्मी सहभागी थिए। यसैबीच रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम समापनको अवसरमा विगत 10 वर्षदेखि नेपाली सैनिक रेडियो कार्यक्रम निशुल्क रूपमा प्रसारण गर्दै आएका 5 रेडियोहरूलाई सम्मान गरिएको छ। सम्मानित हुने रेडियोहरूमा मेरो एफएम, रेडियो जनसंचार, रेडियो मेलम्ची, रेडियो सिन्धु र रेडियो सेफर्ड रहेका छन्। दार्चुला जिल्लाको ब्यास गाउँपालिका 2 स्थित दुम्लिङ गाउँमा पहिलो

0: पटक गाड़ी पुगेको छ। नेपाली सेनाले दार्चुला टिंकर सड़क आयोजना अन्तर्गत राङथलदेखि दुम्लिङसम्म सड़क स्तरोन्नति गरेसँगै दुम्लिङमा गाड़ी पुगेको हो। वैशाख 26 गते दार्चुला टिंकर सड़क आयोजना प्रमुख सेनानी श्री राजेश कटवाल सहित संचारकर्मीहरूले उक्त सड़कको स्थलगत अवलोकन गरेका थिए। दुम्लिङ गाउँमा गाड़ी गुडेपछि स्थानीयहरूले हर्षोल्लासका साथ स्वागत गरेका थिए। महाकाली करिडोर अन्तर्गत पर्ने दार्चुला टिंकर सड़क खण्डको 79 किलोमिटर सड़क नेपाली सेनाले निर्माण गरिरहेको छ। नेपाली सेनाले कोशी करिडोरको खाँदबारी किमाथाङका सड़क खण्ड अन्तर्गत संखुवासभा जिल्ला भोटेकोशी गाउँपालिका 2 च्याम्ताङदेखि घोङघप्पासम्म 10.81 किलोमिटर सड़क निर्माण गरी हस्तान्तरण गरेको छ। उक्त सड़क वैशाख 28 गते आयोजना प्रमुख सेनानी श्री शमशेर बहादुर सिंहले उत्तर दक्षिण सड़क आयोजना प्रमुख उपसचिव श्री राम बहादुर गुरूङलाई हस्तान्तरण गर्नुभएको हो। सैनिक गतिविधिमा अब खेल समाचार। नेपाल तेक्वान्दो संघले झापा जिल्लाको बिर्तामोड़मा वैशाख 25 र 26 गते संचालन गरेको प्रथम झापा राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा त्रिभुवन आर्मी क्लब 10 पदक सहित टीम च्याम्पियन बनेको छ। उक्त प्रतियोगितामा क्लबले 6 स्वर्ण 1 रजत र 3 काँस्य पदक सहित नगद रू 50,000 पदक तथा प्रमाणपत्र प्राप्त गरेको हो। नेपाल आर्चरी संघले वैशाख 26 गतेदेखि 28 गतेसम्म पोखरामा सञ्चालन गरेको 13 राष्ट्रिय आर्चरी प्रतियोगितामा सैनिक खेलाड़ीहरूले 7 पदक जितेका छन्। प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध महिला तथा पुरूष आर्चरी खेलाड़ीहरूले 4 स्वर्ण 1 रजत र 2 काँस्य पदक जित्दै द्वितीय स्थान हासिल गरेका हुन्। प्रतियोगिताबाट हुद्ध पवन राई र ज्ञानु अवाले सन् 2026 जापानमा आयोजना हुने 20 एसियन गेम्सका लागि छनौट हुनुभएको छ। मुगु जिल्ला स्थित हनुमानध्वज गुल्माले वैशाख 30 गते 6 रारा ट्रेल दौड़ सञ्चालन गरेको छ। प्रतियोगिता अन्तर्गत 16 किलोमिटर दौड़ पुरूष खुल्लातर्फ जुम्ला जिल्ला तातोपानी गाउँपालिका 7 का दल बहादुर कुंवर प्रथम, कनका सुन्दरी गाउँपालिका 8 का युवक राज बुढा द्वितीय र मुगु जिल्ला छायानाथ रारा नगरपालिका 14 का अंकल बडुवाल तृतीय हुनुभयो। त्यस्तै महिलातर्फ पातरासी गाउँपालिका 2 की सुनमाया बुढा प्रथम, सोही स्थानकी राममाया बुढा द्वितीय र अमलदार सुनसरी रोकाया तृतीय हुनुभयो। सुन्दै हुनुहुन्थ्यो सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: दरखास्त आह्वान।
3: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
2: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: सैन्य पदका लागि भर्ना केन्द्रहरू:
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
3: राजदलगढ लगनखेल ललितपुर,
2: श्री मेहरगढ धुलीखेल काभ्रे पलाञ्चोक,
3: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
2: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
3: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
2: नम्बर 21 बाहिनी अड्डा तोपगाछी झापा,
3: दुर्गा बक्सगढ ओखलढुङ्गा,
2: वीरदलगढ ओदिन पाँचथर,
3: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दीवास महोत्तरी,
2: गरूडदलगढ सरीकुट दोलखा,
3: श्रीजङगढ बीरगंज पर्सा,
2: बरकट राजपिराज सप्तरी,
3: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
2: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
3: नयाँ सबुजगण भरतपुर चितवन,
2: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
3: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
2: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङ,
3: मध्य पश्चिम प्रितना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
2: शमशेर दलगण गुरूसिंगे कपिल वस्तु,
3: ज्वाला दलगण भरतपुर दाङ,
2: रामबाड कुल्म धागीथुम कुल्म,
3: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत,
2: नम्बर 4 बाहिनी अड्डा नेपालगंज पाके,
3: देवी दत्तगण परिमला चौर जुम्ला,
2: हनुमानध्वज कुल्म हुटु मुगु,
3: सुदूर पश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली,
2: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
3: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी
2: र श्री दलकुल्म खलङ्गा दार्चुला।
3: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू:
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: यस्तै वीरदलगण ओदिम पाँचथरमा बन्दोबस्ती कार्य सिपाही र सफाईकर्मी,
2: बरकगढ राजपिराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी, लोहाकार र केशकर्तक,
3: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही, सफाईकर्मी

0: केस कर्तक
1: चण्डी प्रसाद गढ श्रीस्वार लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार
0: शमशेर दलगढ गुरुसिंह कपिल वस्तुमा बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाई कर्मी र केस कर्तक
1: देवी दत्तगढ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लुहाकार
0: कालीबहादुर गढ कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही सफाई कर्मी चर्मकर्मी र लोहकार
1: र श्री दलकुल्म खलंगा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लोहकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ
0: दरखास्त पेश गर्ने मिति
1: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म
0: सैन्य पदका लागि उमेरको हद
1: 18 वर्ष पूरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बालबाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पूरा भएको हुनुपर्नेछ
0: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद
1: 18 वर्ष पूरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ
0: विस्तृत जानकारीका लागि
1: नेपाली सेनाको भर्ना सनोट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतिको गोर्खापत्र दैनिक हेर्नुहुन अनुरोध गरिन्छ
2: श्रोता अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम अब प्रस्तुत गर्दैछौ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली सेनालाई प्राप्त सफलता सम्बन्धी रेडियो सामग्री स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद यी थोरै शब्दको निहितार्थ हो व्यक्तिदेखि राष्ट्रसम्मका लागि खेलकुद अपरिहार्य छ खेलकुद व्यक्तिका लागि मात्र नभई राष्ट्रको पहिचान र गौरवको आधार पनि हो त्यसैले खेलकुद व्यक्तिको स्वास्थ्यसँग मात्रै जोडिँदैन राष्ट्रको स्वाभिमानसँग पनि जोडिन्छ यही महत्वका कारण खेलकुदको विकासका लागि व्यक्ति समाज संस्था र राष्ट्रले यथोचित पहल गरिरहेका हुन्छन् यही मान्यता नेपाली सेनामा पनि लागू भएको छ यसैको प्रमाण हो त्रिभुवन आर्मी

0: त्रिभुवन आर्मी क्लबले 36 वटा खेल विधामा सैनिकहरूलाई प्रशिक्षित गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाड़ी उत्पादन गर्दै आएको छ। यसै क्रममा यस क्लबले विक्रम सम्म 2070 क्रिकेट टीम समेत बनाएको छ भने छोटो अवधिमै त्रिभुवन आर्मी क्रिकेट टीमले उत्साहजनक सफलता समेत हासिल गरेको छ।
1: यसै सन्दर्भमा आजको कार्यक्रममा त्रिभुवन आर्मी क्रिकेट टीम र यस टीमले वैशाख 4 गते सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा हासिल गरेको सफलता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी मन्दिरा बानिया
0: र म प्राविधिक उपसेनानी मनिष अधिकारी। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाली घरेलु क्रिकेटकै प्रतिष्ठित प्रतियोगिता हो। सन् 2017 शुरू भएको यो प्रतियोगिताले नेपाली क्रिकेटलाई व्यवस्थित प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याएको छ। यही प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्रिकेट क्लबले आफूलाई सबैभन्दा सफल र बलियो टोलीका रूपमा स्थापित गरेको छ। स्थापना कालदेखि नै आर्मी क्लबले घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। 9 संस्करण मध्ये 7 पटक फाइनल पुग्नु आफैमा एउटा असाधारण उपलब्धि हो।
1: हालै सम्पन्न 9 संस्करणमा अपराजित रहँदै उपाधि जित्नु आर्मी क्लबका लागि केवल जित मात्र होइन, अनुशासन, निरन्तरता र उत्कृष्ट योजनाको परिणाम पनि हो। यससँगै आर्मी क्लब प्रधानमन्त्री कपको 3रो पटक च्याम्पियन बन्न सफल भएको छ। सन् 2017 भएको 1 संस्करणको त्यो अविस्मरणीय क्षण अझै पनि क्रिकेट समर्थकहरूको स्मृतिमा ताजै छ। वर्षाका कारण फाइनल खेल प्रभावित भएपछि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब संयुक्त विजेता घोषित भएका थिए। यस प्रतियोगितामा नेपाली सेनाको सहभागिता र प्राप्त सफलताबारे बताउनुहुँदै त्रिभुवन आर्मी क्रिकेट क्लबका कप्तान विनोद भण्डारी,
2: हामीले 3 चोटि जित्यौं पीएम कप, जति पनि संस्करण भयो 50 ओभरको पीएम कप हो, सबै चाहिँ आर्मीले खेलेछ। भनेपछि 7 वटा जति भएको छ, 7 वटामा 3 हामीले फाइनल जितेछौँ, तर 7 को 7 वटा नै फाइनल खेलेछौँ आर्मीले चाहिँ। होइन, पहिलाको प्लेयरहरू अहिलेको प्लेयरहरूमा अब फरक त भइहाल्छ, तर टिमको माहौल चाहिँ एउटै हुन्छ। जहिले पनि आर्मी टिम भइसकेपछि एउटा डिसिप्लिन हुन्छ आर्मीको, त्यसमा नै काम भइरहन्छ धेरै जस्तो सबै कुरामा। एज अ क्याप्टन मात्रै त मैले त ग्राउन्डमा काम गर्ने हो धेरै कुराहरू होइन अब, तर त्योभन्दा बाहिर अब आर्मी क्लबले जसरी काम गर्दाखेरि भएको, पहिला हामीसँग ट्रेनिङ गर्नलाई ठाउँ नै थिएन, त्यसपछि अहिले नेटहरू बनाउनु भएको छ, नेटमा ट्रेनिङ गर्न सजिलो भएको छ, त्यसपछि अब अहिले आएर त्यो टर्फ विकेट बनाउनु भएको छ। अहिले रिजल्ट आउनुको एउटा मेन पोइन्ट भनेको एउटा त्यो टर्फ विकेट पनि हो, त्यसमा ट्रेनिङ गरेर अब सेम म्याचको जस्तै ट्रेनिङ मिल्छ, त्यसले गर्दा म्याचको जस्तै सिनारी बनाएर खेल्न मिल्छ टर्फ विकेट भइसकेपछि चाहिँ। त्यसले गर्दा चाहिँ त्यो चाहिँ मेन पोइन्ट हो जस्तो लाग्छ। आर्मीको टिम बन्दाखेरिबाट 13 वर्ष जति भयो, फर्स्ट बोर्ड क्याप्टन मै नै थिएँ, अहिलेसम्म पनि क्याप्टन म नै छु, भनेपछि अब सबै कुरा सबै टुर्नामेन्टहरूमा खेलेकै छ।
0: पहिलो संस्करणको सफल शुरूआतपछि आर्मी क्लबले आफ्नो विजय यात्रालाई अझ सशक्त बनाउँदै लग्यो। त्यसकै निरन्तरता स्वरूप सन् 2021 र हालै सम्पन्न सन् 2026 9 संस्करणमा एकल रूपमा उपाधि जित्दै आर्मीले घरेलु क्रिकेटमा आफ्नो स्पष्ट वर्चस्व स्थापित गरेको छ। 2082 चैत 7 गतेदेखि 2083 वैशाख 4 गतेसम्म सञ्चालन भएको 9 संस्करणमा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम गर्दै नेपाली क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेको हो। यो सफलताले टोलीको तयारी, सामूहिक भावना, नेतृत्व क्षमता र सैनिक अनुशासनलाई पुनः एकपटक प्रमाणित गरेको छ। घरेलु प्रतियोगिताहरूमा नेपाली सेनालाई प्राप्त सफलताहरूले नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्ने बाटो बन्ने गरेको छ। यसै पृष्ठभूमिमा नेपालको समग्र क्रिकेटको विकासमा नेपाल आर्मी क्रिकेट क्लबको भूमिका महत्वपूर्ण रहेको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामा बताउनुहुन्छ।
3: महत्वपूर्ण भूमिका खेलेको छ, नेपालको राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरू जसले देशको लागि खेल्ने खेलाडीहरूलाई चाहिँ विभागीय टिमभित्र पनि नेपाल आर्मीले उहाँहरूलाई चाहिँ एउटा पुल एउटा कन्ट्राक्ट राखेर चाहिँ देशको लागि खेल्ने एउटा इन्भाइरोमेन्ट क्रिएट भएको छ। त्यसो हुँदा क्रिकेटको डेभलपमेन्टको लागि चाहिँ नेपाल आर्मी क्लबको महत्वपूर्ण भूमिका छ, जसले नेपालमा धेरैभन्दा धेरै खेलाडीहरू चाहिँ विभागीय टोलीहरूमा गएर खेल्ने इच्छाहरू पनि देखिएको छ। पछिल्लो चरण त झन् विभागीय टोलीभित्र पनि नेपाल आर्मीले क्रिकेटमा राम्रो गरिराखेको छ। अब अहिले रिसेन्टली त नेपाल आर्मीले नै पीएम कप जितेको छ। नेपालको क्रिकेटको विकासमा नेपाल आर्मीको महत्वपूर्ण भूमिका छ। विभागीय टिम क्यानले सबैलाई हेर्ने दृष्टिकोण एउटै नै रहन्छ. फेरि पछिल्लो चरणमा अब नेपाल आर्मीले जे गरिराखेको छ त्यो राम्रो देखिएको छ. ट्रेनिङ फेसिलिटिजहरूदेखि लिएर प्लेयर्सहरू दिने फेसिलिटी अब सबै कुरा राम्रो छ. अब किनकि विभागीय टिममा अलिकति मेन कुरा भनेको सबै प्लेयर्सहरूमा डिसिप्लिन राम्रो हुन्छ. यसले चाहिँ अन्य प्रादेशिक टिमहरू नेसनल खेतमा भएको प्लेयर्सहरूलाई पनि चाहिँ धेरै कुराहरू सिक्ने चाहिँ इन्भाइरोमेन्ट भएको छ. त्यसो हुँदाखेरि चाहिँ निश्चय पनि अब विभागीय टिमहरूभित्र पनि सबैले आफ्नो कन्ट्रिब्युसन गरिरहेको छ. त्यसमा पनि नेपाल आर्मीले महत्वपूर्ण भूमिका निर्वाह गरिराखेको छ.
1: प्रधानमन्त्री कपको विजेता बनेसँगै त्रिभुवन आर्मी क्लब प्रतिष्ठित जय ट्रफीमा छनौट हुन पनि सफल भएको छ. यसअघि चार टोली मात्र सहभागी हुने उक्त प्रतियोगितामा यस वर्षदेखि प्रधानमन्त्री कपका उत्कृष्ट छ टोलीलाई समावेश गर्ने निर्णय क्यानले गरेको थियो. यसअघिका संस्करणमा उपविजेतामा सीमित बनेको आर्मी क्लब यस पटक पनि जय ट्रफीमा उपाधिको बलियो दावेदारका रूपमा उभिएको छ. प्रधानमन्त्री कपको उपाधिले पनि आफूलाई थप उत्साहित गरेको खेलाड़ी अनुभव छ. क्रमशः जितेन्द्र सिंह, भीम सार्की र तीर्थ दास.
4: आर्मीको कन्टेक्स्टमा हेर्ने हो भने क्रिकेट खेलले विगतको केही दिनहरूमा राम्रो नतिजा पनि ल्याउन सफल भइरहेको र रिसेन्टली हाम्रो नेपाल क्रिकेट संघ अन्तर्गत हुने डोमेस्टिक स्ट्रक्चर मध्ये वन अफ द मेजर टुर्नामेन्ट प्राइम मिनिस्टर कप 2026 उपाधि नेपाल आर्मीले जित्न पनि सफल भएको छ. अलरेडी सेड क्रिकेट इज अ टिम गेम. अब यसमा ओभरअल 11 जनाको कन्ट्रिब्युसन वाज भेरी इम्पोर्टेन्ट र हाम्रो कन्टेक्स्टमा नट ओन्ली 11 र बाहिर बस्ने 4 जना खेलाडीहरूको पनि उत्तिकै योगदान थियो. अब हाम्रो टिम वी ह्याड अ भेरी एक्सपिरियन्स लिडर टु लिड द टिम साथसाथै यङ इनर्जीहरूको पनि कोलाबोरेसन थियो. त्यो भएको कारणले गर्दाखेरि सबैजनाको एउटा जित्नुपर्छ भन्ने एउटा इन्टेन्सन लगाव र सबैजनाको डेडिकेसनको कारणले गर्दाखेरि र एउटा टिम युनिटी बनेको थियो. त्यसको कारणले गर्दा हामीले जित्न सफल भएको जस्तो लाग्छ.
5: यो एउटा अपर्च्युनिटी पनि थियो हाम्रो लागि किनकि लास्ट 2-3 पीएम कपमा हामी सेकेन्ड भइरहेको थियौँ रेगुलर. सो योपालि एउटा हामीले त्यसको लागि एउटा छुट्टै क्याम्पदेखि लिएर प्रिपेरेसन पनि राम्रो गरेका थियौँ. सँगसँगै जय ट्रफी पनि हाम्रो राम्रै भएको थियो. त्यसले गर्दा नै हाम्रो रिजल्ट राम्रो आएको हो योपालि. अनि त्यसको लागि सारा टिम नै खुसी थियो योपालि चाहिँ. आर्मीबाट खेलिसकेपछि एउटा सेक्युरिटी चाहिँ फिल भएको छ. फाइनेन्सियलदेखि लिएर एउटा सबै कुरामा सेक्युरिटी फिल भएको छ. त्यसले गर्दा चाहिँ एउटा मोटिभेसन मिलेर नेसनल टिमको लागि पनि एउटा सजिलो वे बनेको छ आर्मी टिम. आर्मी भनेपछि आफैमा एउटा अनुशासन सबै कुराको महत्व बोकेको छ यसले होइन. ग्राउन्डमा पनि हामी त्यो कुराहरूले गर्दा मोटिभेसन पनि हुन्छ र आफ्नो गर्नुपर्ने काममा बढी फोकस भइन्छ यसले गर्दा चाहिँ.
2: फाइनल जितेकोमा एकदम खुसी लागेको थियो अनि एक्सपिरियन्स पनि एकदमै राम्रो भएको थियो. 3 ठाउँमा खेल्नु पर्थ्यो. काठमाडौँ, जनकपुर र बिरन तिनटै ठाउँको गीतहरू फरक फरक हुनाले धेरै अरू अरू कन्डिसनमा कसरी खेल्ने भनेर धेरै राम्रो एक्सपिरियन्स भयो यो खालि. आर्मी टिममा आबद्ध भएपछि यहाँ प्रोफेसनलिजम मेला प्रोफेसनल टिम कसरी अगाडि बढ्छ, कसरी सबै प्लेयरहरू ट्रेनिङ गर्छन् र कसरी प्रोफेसनल तरिकाले एउटा टिम मैदानमा उत्रिन्छ भन्नाले अलि राम्रो एक्सपिरियन्स भयो. त्रिभुवन आर्मी क्लबमा आएपछि मैले नयाँ नयाँ कुराहरू सिक्न पाएँ. यहाँ धेरै जसा इन्टरनेसनल प्लेयरहरू छ मित्र टिममा अनि उहाँहरूबाट पनि धेरै नयाँ कुरा र राम्रो पोजिटिभ कुराहरू सिक्न पाएँ मैले.
0: त्रिभुवन आर्मी क्रिकेट क्लबले स्थापना भएको पहिलो वर्षमै पेप्सी स्ट्यान्डर्ड चार्टर T20 क्रिकेट प्रतियोगिताको उपाधि जित्दै आफूलाई बलियो टोलीका रूपमा स्थापित गरेको थियो. राष्ट्रिय टोलीका तत्कालीन कप्तान पारस खड्का लगायत स्टार खेलाड़ी सम्मिलित एपीएफ क्लबलाई पराजित गर्दै हासिल गरेको त्यो सफलता नेपाली क्रिकेटकै ऐतिहासिक उपलब्धि मध्ये एक मानिन्छ. त्यो अविस्मरणीय क्षणलाई महिला क्रिकेट टोलीका प्रशिक्षक इन्द्रकमल मानन्दर यसरी सम्झनुहुन्छ.
6: त्यति बेलाको वान अफ द बिगेस्ट टिम एपीएफमा चाहिँ नेपालको फुल होल स्क्वाडै उता हुनुहुन्थ्यो. त्यो मुभमेन्ट एकदम अनबिलिभेबल थियो. जुन एउटा जोस जागर थियो त्यति बेला हाम्रो फर्स्ट टिम फर्स्ट नेसनल च्याम्पियनसिप आर्मीको जुन रिप्रेजेन्ट गरेको थियौँ त्यो मौका त्यो जित्दाखेरिको मुभमेन्ट चाहिँ एकदमै राम्रो थियो. त्यो बेलाको समय र अहिलेको समयमा भास्ट डिफरेन्स छ. अहिले क्रिकेटै भास्ट डिफरेन्स भएको छ. त्यही अनुसारको अब टेक्निक्सहरू इक्विपमेन्ट्सहरू जुन अब आर्मीबाट हामीले पाएका छौँ फेसिलिटिजहरू अब ग्राउन्ड पनि हाम्रो अहिले त्यो नामी क्लबमै बनिसकेको छ क्लबभित्र नै. सो फेसिलिटिजहरू भास्ट डिफरेन्ट नै भएको छ भनौँ.
1: आर्मी क्लबको सफलता प्रधानमन्त्री कपमा मात्र सीमित छैन. राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने विभिन्न प्रतियोगितादेखि क्षेत्रीय तथा मफसलका प्रतियोगितासम्म आर्मीले आफ्नो प्रतिभाशाली उपस्थिति कायम राख्दै आएको छ. सन् 2015 सम्पन्न राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जित्नुहोस् वा सन् 2019 र 2020 लगातार मनमोहन कप जित्नु आर्मी क्लबले घरेलु क्रिकेटमा निरन्तर आफ्नो दबदबा कायम राखेको छ। घरेलु क्रिकेटमा आर्मीको निरन्तर सफलता बारे टोलीका मुख्य प्रशिक्षक अनिल मण्डल,
7: 5-6 इयरदेखि आर्मी क्लबमा प्रशिक्षण गरेर हो, पहिले चाहिँ म एज अ प्लेयर 10-12 वर्षसम्म खेले, अहिले चाहिँ प्रशिक्षणमा क्रिकेटमा खेल्छ। ओभरअल हेर्दाखेरि हामी लगभग 3 वर्षपछि पिएम कप जित्यो, पुरा टिम चाहिँ उत्साहित छ यो कुरालाई हेरेर। जहिले पनि हामी फाइनल पुग्थ्यो, फाइनलमा गएर अलि हल्का मिस्टेकले गर्दा हारेर थियो, टिमहरू चाहिँ बुस्टअप भएको छ। हाम्रो संस्थाको जुन सपोर्ट थियो योमा चाहिँ धेरै ठुलो योगदान छ हाम्रो आर्मी क्लबको ठुलै।

0: छनौट गरेर त्यो चाहिँ एउटा राम्रो पार्ट देखिएको थियो राम्रो।
1: प्रधानमन्त्री कप र राष्ट्रिय खेलकुद प्रतियोगिता मात्र होइन आर्मी क्लबको उपाधि सूचीमा अन्य घरेलू प्रतियोगिताको नाम समेत अटाएको छ। सन् 2019 र सन् 2020 सम्पन्न मनमोहन कप दुवै संस्करणको उपाधि समेत आर्मी क्लबले जितेको थियो। सन् 2025 मनमोहन कपमै भने आर्मी क्लब उपविजेता बनेको थियो। आर्मी क्लबले काठमाडौँमा मात्र होइन मफस्सलका प्रतियोगितामा पनि आफ्नो दबदबा कायम गर्न सफल भएको छ। सन् 2024 सम्पन्न कोशी प्रदेश कपमा विजेता बन्दै आर्मीले पूर्वमा पनि आफ्नो अमिट छाप छाडेको थियो। त्रिभुवन आर्मी क्लबको सफलताका पछाडि नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको अथक मेहनत लुकेको छ। खेलाड़ीलाई नियमित अभ्यास, स्तरीय प्रशिक्षण, आवश्यक सुविधा, रोजगारीको स्थायित्व तथा मानसिक सुरक्षा प्रदान गर्दै नेपाली सेनाले खेललाई पेशाका रूपमा अंगाल्न सक्ने वातावरण निर्माण गरेको छ। यही कारणले धेरै प्रतिभाशाली युवा खेलाड़ीले आफ्नो भविष्य क्रिकेटमै देख्न थालेका छन्। नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महासेनानी श्री मदनजङ राणा:
2: केन्द्रको यो उद्देश्य नै नेपाली सेनाको राष्ट्रिय तहको खेलाड़ीहरू उत्पादन गर्ने भन्ने छ। अब अहिले हामीले 60-65% राष्ट्रिय खेलाड़ीहरू नै हामीले उत्पादन गरेका छौँ। त्यसलाई कन्टिन्यूटी गरेर अझ यसलाई प्रमोट गर्ने भन्ने हो, यसलाई बढाउँदै लैजाने भन्ने कुरा हो। हामीले अब विभिन्न स्किमहरू ट्यालेन्टहरूदेखि लिएर हाम्रो आफ्नै अब युनिट लेभलहरूमा भएको खेलाड़ीहरू प्रमोट गरेर उनीहरूलाई अनि आइडेन्टिफाई गरेपछि लिएर आएर केन्द्रमा लिएर आएर सर्टेन लेभलको ट्रेनिङ दिन सक्यो भने उनीहरू चाहिँ एउटा राष्ट्रिय लेभलको खेलाडी बन्छ भनेर त्यस्तो किसिमको पोटेन्सियलहरूलाई ल्याएर तालिम गराउने उद्देश्य हो। त्यो बाहेकको अरू स्थानीय तहहरूको टुर्नामेन्टहरू सञ्चालन हुने विभिन्न किसिमको खेलकुदहरूमा चाहिँ हामीले ट्यालेन्टहरू हन्ट गरिरहन्छौँ। हाम्रो स्काउटहरू गएर त्यो ट्यालेन्टहरूलाई आइडेन्टिफाई गरेपछि अनि उनीहरूसँग चाहिँ काउन्सिलिङ गर्ने, अब एज ग्रुपको छ नि एज ग्रुपमा ल्याएर खेलाउने, इभन हामीले स्कुलहरूमा गरेका छौँ, विशेष गरेर आर्मी स्कुलहरूमा नि एनसिसीकै बच्चाहरू पनि कोही त्यस्तो किसिमको पोटेन्सियल छ भने चाहिँ उनीहरूलाई हामीले चाहिँ अब कनेक्ट गरेर ल्याएर रेगुलर ट्रेनिङहरू दिने गरेका छौँ।
3: मैदानमा खेलाड़ीहरूको प्रदर्शनलाई सबैभन्दा नजिकबाट निहाल्ने निष्पक्ष साक्षी हुन् एम्पायरहरू। उनीहरूको बुझाइमा आर्मी क्लबका खेलाड़ीहरूमा अनुशासन, एकाग्रता र खेल भावना सबैका लागि अनुकरणीय पक्ष हुन्। निर्णयलाई सम्मान गर्ने, प्रतिस्पर्धी टोली प्रति खेल भावना प्रदर्शन गर्ने तथा टोलीको सामूहिक सफलतालाई प्राथमिकता दिने संस्कार नै सैनिक अनुशासनको प्रतिफल भएको एम्पायर राम कैलाश यादवको बुझाइ छ।
4: तीनवटा विभागीय टिमहरू छ, त्यो विभागीय टिम मध्ये आर्मीको डिसिप्लिन राम्रो स्तरको छ। क्याप्टनदेखि लिएर 11 प्लेयर र अन्य सब प्लेयर हुन्छ नि, 14-15 कोच सबै राम्रा छन्। कुनै इन्डिसेन्ट बिहेभियर छैन आर्मीको, प्राय डिसेन्टै एकदम राम्रो बिहेभियर हुन्छ। टिम वर्क पनि छ, कपरेसन छ, कप्तानको नियन्त्रण हुन्छ खेलाडीमाथि। गेमको जे ग्रेभिटी छ, स्प्रिड छ, गेममा जुन भिड्नु पर्ने जुन कुरा छ त्यो सबमा छ। अब आउट अफ फिल्ड पनि अब एउटा डिसिप्लिन छ, इन्स्टिट्युसनल डिसिप्लिन छ, टिम वर्क राम्रै छ। हाम्रो दुई तरहको टिम छ, 10 टिम खेल्छौँ, अरू क्षेत्रगत टिमहरू छन् र विभागीय टिममा आर्मी पुलिसको र सशस्त्रको टिम छ। त्यसमा कुनै टिम भन्दा आर्मी कम छैन, करिब करिब अगाडि नै छन्। भविष्यमा पनि अब टिम त इन्डोर्स भइहाल्छन्, केही नयाँ केटा आउन सक्ला, तर आर्मीको डिसिप्लिन, आर्मीको टिम वर्क, आर्मीको सक्सेस राम्रो रेटमा रहेको छ, त्यो राम्रै गरिरहेको छ। समग्रमा भन्नुपर्दा हामी सन्तुष्ट छौँ।
1: आज नेपाली राष्ट्रिय क्रिकेट टोलीका धेरै खेलाड़ी त्रिभुवन आर्मी क्लबसँग आबद्ध छन्। क्लबमा उपलब्ध नियमित अभ्यास, व्यवस्थित प्रशिक्षण, उत्कृष्ट सुविधा तथा सैनिक अनुशासनले खेलाड़ीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि अझ सक्षम बनाएको छ। पुनः मुख्य प्रशिक्षक अनिल मण्डल:
5: त्रिभुवन आर्मी क्लब क्रिकेट टिमको स्थापना हुँदाखेरि मैले चाहिँ अनुभव गरेको सबभन्दा ठूलो सपोर्ट चाहिँ हाम्रो विभागको धेरै हेल्पफुल छ। एज अ प्लेयरलाई अब जे चिज चाहियो, जुन रिसोर्सेसहरूको कमी भइरहन्छ, त्योमा चाहिँ धेरै ठूलो योगदान गरेर हाम्रो विभागले अहिलेको प्लेयरहरूलाई पनि माथि उठ्नलाई, जसरी अब प्रदेशमा पनि छ तर जुन विभागले हाम्रो विभागले गरेर आज हरेक चिजमा हरेक सेक्टरमा हेरिरहेको छु मैले, विभागको धेरै ठूलो भूमिका रहेछ। जे चिज पाउनु पर्ने अरू ठाउँमा पाइरह हुँदैन, विभागहरूले गर्दाखेरि चाहिँ अहिले हाम्रो नेपाल क्रिकेटमा धेरै ठूलो योगदान पुगिरहेछ। नेसनल टिममा पढ्नलाई, प्लेयरलाई ग्रुम गर्नलाई जुन विभागले सपोर्ट गरिरहेछ, त्यो चाहिँ धेरै ठूलो योगदान छ विभागको, हाम्रो आर्मी क्लबको।
3: खेलकुदमा समर्थकलाई टोलीको 12 खेलाड़ी मानिन्छ। कुनै पनि टोलीको सफलतामा समर्थकको प्रेम, ऊर्जा र विश्वासको महत्वपूर्ण भूमिका हुन्छ। नेपाली क्रिकेटका समर्थक त झन विश्वमै चर्चित छन्। राष्ट्रिय टोली मात्र होइन घरेलू क्रिकेटमा समेत समर्थकहरूको उल्लेखनीय उपस्थिति देखिन्छ। त्रिभुवन आर्मी क्रिकेट क्लबले स्थापना कालदेखि नै समर्थकहरूको गहिरो माया र साथ पाउँदै आएको छ।

0: मिसेस पराल चिकन सुगन आर्मी क्लबलाई चाहिँ मैले अब फलो गरिरहेको रिजनल गेमहरूमा चाहिँ आर्मी क्लब पुलिस क्लबहरू सबै हुन्थ्यो सो आर्मी क्लब चाहिँ पहिलादेखि नै स्ट्रङ क्लबको रूपमा चाहिँ नेपालमा अब स्थापित छ पहिलादेखि नै अब नेसनल प्लेयर्सहरूदेखि लिएर आर्मी क्लब भन्ने बित्तिकै एउटा स्ट्रङ टिम यसले चाहिँ जित्न सक्छ है टुर्नामेन्ट भन्ने खालको चाहिँ जहिले नै आउँथ्यो क्या पहिल्यैदेखि सो अनि अहिले पनि अब विनोद भण्डारीहरू हुनुहुन्छ होइन यता अब भीम साथीहरू होइन राम्रो राम्रो प्लेयरहरूको अहिले पनि छ सम्पर्क हामीलाई जे होस् आर्मी क्लबले चाहिँ पहिलादेखि नै अहिलेसम्म त्यो लिगेसी मेन्टेन गरिरहेको छ होप यसले चाहिँ पछि चाहिँ यो लिगेसी मेन्टेन गरोस्
1: मेरो घर मोहलपुर नेपाल आर्मी क्रिकेटलाई फलो गरेको चाहिँ चार पाँच वर्ष भयो विगत धेरै लामो समयदेखि फलो गरेको छु मलाई चाहिँ एकदमै मनपर्छ हाम्रो आर्मी क्रिकेट टिम किनकि उहाँहरू मैदानमा उत्रिने बित्तिकै एकदमै तपाईँको साहसीको पहिचान र एकदम डिसिप्लिन हुनुहुन्छ हाम्रो टिम आर्मी टिम र एकदमै फिजिकल्ली फिट मेन्टल्ली फिट हेल्दी टिमवर्क सबै कुरा झल्किन्छ एउटा राम्रो क्रिकेट टिममा हुन पनि गुणहरू सबै झल्किन्छ
2: हाम्रो कतिजना खेलाडीहरू चाहिँ राष्ट्रिय टिममा पनि खेल्नुहुन्छ उहाँहरूको खेल पनि धेरै राम्रो छ उहाँहरूको खेलले गर्दाखेरि हाम्रो नेपाल आर्मीको पहिचानलाई पनि अझै माथि पुग्न मद्दत गरेछ भनौँ न
3: यसरी त्रिभुवन आर्मी क्लब अन्तर्गत रहेको क्रिकेट टीमले नेपाली खेल क्षेत्रमा ठूलो छाप कायम गरेको छ सैनिक अनुशासन राष्ट्रप्रेम र सामूहिक भावनालाई आत्मसात गर्दै नेपाली सेनाले नेपाली क्रिकेटलाई केवल खेलका रूपमा नभई राष्ट्रिय गौरवका रूपमा अघि बढ़ाइरहेको छ यो सफलताले अझै उचाइ लियोस् नेपाली सैनिक रेडियो कार्यक्रमको तर्फबाट शुभकामना श्रोता यस प्रस्तुतिसँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं हस्त श्रोता आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक जमादार सरिना सापकोटा पनि विदा हुन्छु नमस्ते
4: रेडियो धादिङ समय संकेत
5: अहिले बिहानको आठ बज्यो

0: समुदायका लागि समुदायको आवाज
1: रेडियो धादिङ 106 मेगाहर्ज।
2: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
3: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
2: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीत बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
3: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
2: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
3: हाम्रा विशेषताहरू:
2: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
3: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेज, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
2: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
3: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्रीखण्ड आयुर्वेद फर्मा, निलकण्ठ नगरपालिका 3, धादिङदेशी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9813713170।
3: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
3: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीत निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङवेशी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
3: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू: बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
3: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पथरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
3: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
3: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङबेसी, होटल जनजीविका अगाडि।
2: फोन नम्बर 0105212448, मोबाइल नम्बर 9814994484।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्नी सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्तन तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ विशेषद्वारा जनहितमा जारी सन्देश।
2: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
2: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ, जस्तै पानी भुलुक्को उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।

0: California. Extreme energy drink.
1: Territory Saman.
2: Adhikari Sagar.
1: Brother Friends.
2: Adhikari Sagar.
1: Dhara Fitting.
2: Adhikari Sagar.
1: Kyle Marvel.
2: Adhikari Sagar.
3: ए दाई के को नारा बाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्स मा धारा फिटिङ सेनेटरी नेपाटप को पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेट को प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङ मा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङ मा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरु द्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214038 मोबाइल नम्बर 9840946656
6: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
7: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
8: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
6: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
8: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
7: किन नि बाबा
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
7: हस् बाबा
9: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
10: सम्पर्क मोबाइल 9741031429
11: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: मा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
1: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
1: फोन नम्बर 0-5-3-3-6-3, मोबाइल नम्बर 98-41-26-33-83।
3: चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
4: सुन जस्तो चीज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भर पर्दो सुनसारी पसल भेटिएको।
3: हा, तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाङ श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
4: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
5: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँ?
6: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
3: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60।
4: ए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
7: त्रिमूर्ति छँदै छैन।
4: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
7: त्रिमूर्ति छँदै छैन।
4: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
7: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
3: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
8: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-41-063-130 र 98-13-180-307।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: भाउजू झोक्राहरु बसिराख्नु भएको छ त के भयो?
2: जुन माइती बाट ल्याएको भैँसी ब्याएपछि दूध खाउँला घिउ बेचौला भनेर कति सोचेको थिए मरे बाबु अझ त्यति मात्र हो र बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन दैवले पनि दिएन बाबु मलाई त
1: दैवलाई सराप्दै बसेर मात्र हुन्न नि भाउजू बेलैमा पशु बिमा गर्नु पर्थ्यो यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ तपाईँले 20% मात्र तिरे पुग्छ त्यसैले भाउजू भैँसी त मर्यो जिनाउनु पर्ने त्यो क्षति तपाईँलाई भइ नै गयो अब अरू हुन सक्ने क्षतिलाई जोगाउन भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्
2: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन् सहयोग पनि गरिदिन्छन्
0: सुरक्षित भविष्यका निम्ति पशुधन बिमा
3: FAO नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: यस शुभला पोलि क्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलि क्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
2: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपिडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
2: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
2: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान

0: र बेलुका
1: ल्याब सेवा सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल टाली धादिङ बिचद्वारा जनहितमा जारी सन्देश।
2: रेडियो धादिङ समय संकेत
3: अहिले बिहानको 9 बज्यो।
4: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।

0: रेडियोहरिङ 100.9 मेगाहर्जका साथै इन्टरनेट अनलाइनको www.radiodaharing.org मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा म रेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। धार्मिक तथा सांस्कृतिक चेतनालाई थप सशक्त बनाउने उद्देश्यले पाल्मटार नगरपालिकाले भजन महोत्सव 2083 को आयोजना गर्दै स्थानीय पर्यटन तथा सांस्कृतिक पहिचान प्रवर्धनमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास। नारीको गल्छी गाउँपालिका स्थित कालीदेवी आधारभूत विद्यालयमा विद्यार्थीको संख्या शून्य, शेयर बजार हिजो सामान्य घट्यो। र आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम थप बढ्ने, कंगो र युगाण्डामा युगला बाटो ज्यान गुमाउनेको संख्या 88 जना पुग्यो, 300 भन्दा धेरै शंकास्पद संक्रमित। धार्मिक तथा सांस्कृतिक चेतनालाई थप सशक्त बनाउने उद्देश्यसहित पालमटार नगरपालिकाले भजन महोत्सव 2083 आयोजना गर्ने भएको छ। आगामी जेठ 25 गते आयोजना हुने महोत्सव पालमटार स्थित ओंकार योग आयुर्वेद गुरूकुलमा सम्पन्न हुनेछ। बिहान 10 बजेदेखि शुरू हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको भक्ति संगीत प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रममा लोक तथा दोहोरी क्षेत्रका चर्चित गायक गायिकाहरू नारायण स्याङतान, बबिन पौडेल, प्रेमराज अधिकारी, भरत बराइली, मीना थापा तथा लक्ष्मी पौडेलको विशेष प्रस्तुति रहने बताइएको छ। स्थानीय सांस्कृतिक समूह तथा कलाकारहरूले पनि विविध सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गर्नेछन्। महोत्सवमा राधा कृष्ण भजन, राम भक्ति गीत, कृष्ण भक्ति संगीत तथा धार्मिक झाँकीहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। नेपाली मौलिक कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमलाई राष्ट्रिय लोक भजन बुढाक संरक्षण प्रतिष्ठान नेपालले सहयोग गर्नेछ भने ओंकार परिषद र ओंकार योग आयुर्वेद गुरूकुलले व्यवस्थापनमा सहकार्य गर्ने भएका छन्। आयोजकका अनुसार महोत्सवमा पारुमटार स्थित आसपासका क्षेत्रबाट ठूलो संख्यामा भक्तजन, संगीत प्रेमी तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ। धार्मिक आस्था, भक्ति संगीत र नेपाली संस्कृतिको संगमका रूपमा हेरिएको यस महोत्सवले स्थानीय पर्यटन तथा सांस्कृतिक पहिचान प्रवर्धनमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। चिटिक्क परेका विद्यालय भवन, कक्षा कोठा, डेस्क बेन्च लगायत आवश्यक फर्निचर पनि छन्। दुईजना शिक्षकहरू लगायत कार्यालय सहयोगी पनि छन्। तर विडम्बना, धादिङको गल्छी गाउँपालिका एक स्थित कालीदेवी आधारभूत विद्यालयमा अध्ययन गर्ने एकजना विद्यार्थी पनि छैन। पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्न थालेको छ। तर विद्यार्थीको चाप न्यून मात्र होइन, कतिपय विद्यालयमा विद्यार्थी निमित्याम्य भएका छन्। कालीदेवी आधारभूत विद्यालयमा गत वर्ष 8 जना भर्ना भएको प्रधान अध्यापक सीता शाही ठकुरी बताउनुहुन्छ। विद्यालय समायोजनको हल्लाले यस वर्ष भर्ना भएका 3 जना पनि विद्यालय आएका छैनन्। बाल विकास शिक्षिका सीता भुजेल, कार्यालय सहयोगी र म सधैँ विद्यालय आउँछौ, तर विद्यार्थी कहिल्यै आउँदैनन्, अन्यत्रै पढ्न जान्छन्, उहाँले भन्नुभयो। समायोजनको कुरा भइरहेको छ। अब कालीदेवी आधारभूत विद्यालय छिट्टै समायोजन हुन्छ होला। धादिङमा 512 सामुदायिक विद्यालयहरू छन्। अधिकांश विद्यालयहरूमा विद्यार्थी टिकाउन र बढ़ाउन उसले समस्या छन्। सामुदायिक विद्यालयहरूमा विद्यार्थीको चाप बढ्दै गइरहेको शिक्षा विकास तथा समन्वय इकाई धादिङका शाखा अधिकृत चण्डिका मल्ल ठकुरीले बताउनुभयो। विद्यार्थीको चाप घट्न थालेपछि गत आर्थिक वर्षमा मात्रै 50 भन्दा धेरै सामुदायिक विद्यालयहरू समायोजन गरिएको छ। तर केही विद्यालयहरू समायोजनपछि विद्यालय जान निकै टाढा हुने हुँदा विद्यार्थी संख्या कम भएर पनि समायोजन गर्न सकिएका छन्। समायोजन गर्न नसकिने विद्यालयहरूलाई बहुकक्षा शिक्षण अबको राम्रो विकल्प हुने उहाँले बताउनुभयो। जन्मदर र जनसंख्या घट्दैछ। बसाई सराई शहर केन्द्रित बसोबास तथा कक्षा 12 पढेपछि विदेशी नै जस्ता कारणले सामुदायिक विद्यालयहरूमा विद्यार्थीको चाप कम भएका हुन् उहाँले भन्नुभयो। बहुकक्षा शिक्षण गर्न सकियो भने केही हदसम्म यो समस्या समाधान हुने उहाँको भनाइ छ। धादिङदेखि आरूघाट लगायतका अस्थायी परमिट प्राप्त सड़कहरूमा सञ्चालन हुँदै आएका सार्वजनिक यातायातका भाड़ा दर समायोजन गरिएको छ। पक्की भइसकेका ग्रामीण सड़कमा समेत वैज्ञानिक आधारविहीन अत्याधिक भाड़ा असूल भइदिएको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय संघीय सरकारवालाहरू बीचको बैठकले नयाँ भाड़ा दर निर्धारण गरेको हो। सोमबार विभिन्न यातायात व्यवसायी राजनीतिक दलका प्रतिनिधि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी बैठकले नयाँ भाड़ा दर तयार गरिएको धादिङ मण्डली यातायात प्रणालीका व्यवस्थापक जय भट्ट सीतारामले बताउनुभयो। निर्णय अनुसार धादिङ विशेषल्यान्टा रूटको भाड़ा 180 रूपियाँ कायम गरिएको छ भने धादिङ बेसी आरूघाट रूटमा 240 रूपियाँ निर्धारण गरिएको छ। त्यस्तै धादिङ बेसी फुर्के खोला रूटको भाड़ा 110 रूपियाँ कायम गरिएको छ। नयाँ भाड़ा दर सबै रूटको मूल्य निर्धारण गरेपछि आजदेखि नै कार्यान्वयनमा ल्याइने धादिङ मण्डली यातायात प्रणालीका व्यवस्थापक जय भट्टले बताउनुभयो। यस्तै जिल्लाभित्र गैर कानूनी रूपमा प्रयोजन विपरीत सञ्चालन भइदिएका सवारी साधनमाथि निगरानी बढ़ाइने निर्णय पनि गरिएको छ। जिल्ला प्रहरी कार्यालयले ट्राफिक प्रहरीको सहयोगमा यस्ता सवारी साधनलाई कानूनी दायरामा ल्याउने सहमति गरेको छ। मुख्य तथा सहायक राजमार्गमा सञ्चालन हुने सार्वजनिक मालवाहक तथा निजी सवारी साधनमा यातायात व्यवस्था विभागको अनुमति बिना जडान गरिएका उपकरण तथा अन्य सामग्री हटाउन पनि जिल्ला ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ। त्यस्तै गरी स्थानीय तहभित्र सञ्चालन हुने म्याजिक लगायत अन्य सवारी साधनको भाड़ा दर निर्धारण गर्न सम्बन्धित नगरपालिका तथा गाउँपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको छ। स्थानीय तहले निर्धारण गरेको भाड़ा दर सूचना पार्टीमा टाँच्ने र स्थानीय संचार माध्यम मार्फत सार्वजनिक रूपमा प्रचार प्रसार गर्न पनि आग्रह गरिएको छ। सर्वसाधारणले लामो समयदेखि ग्रामीण सड़कमा मनपरी भाड़ा लिएको गुनासो गर्दै आएका थिए। नयाँ निर्णयपछि यात्रुहरू केही राहत महसुस गर्ने अपेक्षा गरिएको छ। हप्ताको पहिलो कारोबार दिन हिजो सोमबार शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक निफ्टी हिजो 1.03 अंकले घटेर 2730.91 बिन्दुमा झरेको छ। हिजो ब्याङ्क, विकास ब्याङ्क, जलविद्युत लगानी अन्य बाहेक सबैसँगको सूचक घटेको छ। हिजो 132 कम्पनीको शेयर घटेकोमा 119 बढ़ेको छ। यस्तै 18 कम्पनीको शेयर घटबढ़ भएको छैन। हिजो निफ्रा ऊर्जा ऋणपत्रको शेयर 5% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन इगोवा हाइड्रो पावरको शेयर 8% भन्दा धेरैले बढ़ेको छ। हिजो निप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.09 अर्ब कारोबार भएकोमा हिजो 339 कम्पनीका 58,28,000 किता शेयर 2.45 अर्ब रूपियाँमा कारोबार भएको छ। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
4: किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 MHz।
0: देशैभर गर्मी बढ़ेको छ। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम थप बढ़ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम बढ़ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। त्यस्तै केही ठाउँमा पानी पर्ने अनुमान छ। हिजो पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढ़ेको थियो। अब विस्तारै गर्मी बढ़दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार आज र भोलि कोशी मधेश बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा मधेश कोशी बागमती र गण्डकी प्रदेशको तराई भागका एक दुई ठाउँहरूमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा वरिष्ठता मिचेको दावी गरेको रिट दरपीठ विरूद्धको निवेदन दर्ता गर्न आदेश दिएपछि न्यायालय र संसद बीच द्वन्द बढ़ने संकेत देखिएको छ। मल्लले सर्वोच्च प्रशासनलाई आदेश दिएको समाचार आएसँगै सिंहदरबारमा चलिरहेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सांसदहरूले आपत्ति जनाएका छन्। सामान्यतया प्रधान न्यायाधीशको आदेशबारे संसद बैठकमा प्रश्न नउठाउने गरेकोमा हिजो सत्तारूढ दलका सांसदहरूले कायम मुकायम प्रधान न्यायाधीश मल्ललाई कोर्ट खोलेर राजनीतिमा आउन चेतावनी समेत दिएका छन्। मल्लले दिएको लिखित आदेशमा कानूनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु, न्याय प्राप्तिको बाटोको अवरोध र अदालतका जनआस्थामाथिको अविश्वास बढ़ाउने व्यवहार एवं प्रयास हुने देखिन्छ भनिएको छ। यसमा राष्ट्रपतिका कानूनी पृष्ठभूमिका सांसदहरू योग्यमणि नेउपाने र समीक्षा बास्कोटाले आपत्ति जनाउनु भएको हो। संसदमा बोल्दै सांसद नेउपानेले मल्लको आदेशमा स्वार्थको सिद्धान्त आकर्षित भएको बताउनुभयो। सर्वोच्चले देखाउनु पर्ने ठाउँमा सक्रियता नदेखाई अनेत्रै सक्रियता देखाउन थालेको उहाँको भनाइ छ। यस्तै सांसद बास्कोटाले कार्यपालिका व्यवस्थापिका र न्यायपालिका बीच चेक एण्ड ब्यालेन्सको काम गर्ने भए पनि न्यायपालिका सत्ता कब्जा गर्ने नियतमा लागेको आरोप लगाउनुभयो। राष्ट्रपतिका सांसदहरू नेउपाने र बास्कोटाले दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले दुवै जनाको भनाई रेकर्डबाट हटाउन पनि माग गर्नुभयो। गएको वैशाख 24 गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्न सिफारिश गरेको थियो। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले रिटको दरफिट विरूद्धको निवेदन दर्ता गर्न आज 1 बजेभित्र आदेश दिए पनि कर्मचारीले दर्ता गरेका छैनन्। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता प्रदान गर्ने निर्णय गरेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा हिजो बसेको सचिवालय बैठकले भण्डारीलाई पुनः पार्टी सदस्यता दिने औपचारिक निर्णय गरेको हो। पूर्व राष्ट्रपति भण्डारीका भावी भूमिका र पार्टी नेतृत्वमा आउन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उपमहासचिव लेखराज भट्टले अहिले उहाँले सदस्यता दिने निर्णय भएको र नेतृत्व विषय भविष्यको कुरा भएको बताउनुभयो। भण्डारी कुन जिम्मेवारीमा रहने भन्ने निर्णय पार्टीले आवश्यकताका आधारमा गर्ने उहाँको भनाइ छ। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव भट्टले बैठकमा अध्यक्ष ओलीले पछिल्लो चुनावको परिणाम र वर्तमान राजनैतिक परिस्थितिका सन्दर्भमा समीक्षात्मक सम्बोधन गर्नुभएको जानकारी दिनुभयो। बैठकमा महासचिव भट्टले 11 कार्यसूची प्रस्तुत गर्नुभएको थियो। कार्यसूचीमा पदाधिकारीहरूको वरियताक्रम निर्धारण, वर्तमान सरकारको काम कार्यवाहीको समीक्षा, पार्टी सदस्यता नवीकरण तथा विस्तार र पदाधिकारी एवं सदस्यहरूको कार्य विभाजन रहेका छन्। एमाले वर्तमान सरकार स्वेच्छाचारी ढंगले अगाडि बढ़िरहेको निष्कर्ष निकाल्दै यसबारे छलफल गरेको छ। यस्तै संविधान संशोधन सुझाव कार्यदल गठन, चुनावी समीक्षा प्रतिवेदन तयारी कार्यदल गठन, पार्टी केन्द्रीय कार्यालय भवन निर्माण, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक समिति गठन र संगठन विभागको विस्तार जस्ता प्राविधिक तथा सांगठनिक विषयहरूमा पनि बैठकमा छलफल भएको उपमहासचिव भट्टले बताउनुभयो। एमाले सचिवालयको अर्को बैठक आउँदो शुक्रबार जेठ 8 गते बिहान 11:30 गुण्डुमै बस्ने तय भएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। धार्मिक तथा सांस्कृतिक चेतनालाई थप सशक्त बनाउने उद्देश्यस्थित पाल्टा नगरपालिका निर्वाचन महोत्सव 2083 आयोजना गर्दै स्थानीय पर्यटन तथा सांस्कृतिक पहिचान प्रवर्धनमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास। धादिङ विशिष्ट ल्याण्डर आरूघाट सड़कको भाडा समायोजन। धादिङको गल्छी गाउँपालिका 1 स्थित काली देवी आधारभूत विद्यालयमा विद्यार्थीको संख्या न्यून। र आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम बढ़ने, विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय। यसको साथै अहिलेलाई खबर यति नै। साँझ 6:45 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र अविकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: सूचना सूचना सूचना।
2: धादिङ जिल्लाको महानबाबहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी प्रत्येक हप्ताको शनिबार कन्सल्टेन्ट फिजिसियन वरिष्ठ डाक्टर रवि शाहबाट बिरामी जाँच हुने भएकोले लामो समयदेखिको सुगर, प्रेसर, थाइरोइड, दम र मुटुको समस्या भएको, लामो समयदेखिको ग्यास्ट्रिक समस्या, ज्यान, हाड, मासु दुख्ने समस्या, बाथरोगको समस्या, हात गोडा झमझमाउने, गोडामा पानी जम्ने समस्या, उकालो ओह्रालो गर्दा गोडा तथा पैतालाको दुखाइ हुने, खानेकुरा अमल हुने, अपच हुने, पेट दुख्ने तथा पेट सम्बन्धी जुनसुकै समस्या, पिसाब पोल्ने, पथरीको समस्या, ज्वरो आउने इत्यादि समस्या भएमा समयमै स्वास्थ्य जाँच गरी स्वास्थ्य लाभ लिनुहोला।
1: वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीबाट भिडियो एक्सरे सेवा सञ्चालन, गर्भवती महिलाको भिडियो एक्सरे तथा शरीरको जुनसुकै अङ्गको भिडियो एक्सरे सेवा लिनको लागि हामीलाई सम्झनुहोला।
2: साथै हरेक महिनाको दोस्रो र अन्तिम शनिबार वरिष्ठ छालारोग तथा यौन रोग विशेषज्ञ डाक्टर आरबी सिंह आउनुहुने हुँदा रोगसँग सम्बन्धित छाला रोगहरू, लामो समयदेखिको दाद, दुबी, छालाको गाँठा गुठी, छाला छिलाउने, कपाल झर्ने, चाया, पोतो, डन्डीफोर लगायतका अन्य रोगहरू तथा यौन रोगहरू, योनि चिलाउने, सेतो पानी बग्ने, महिनावरी गडबडी हुने, स्तनमा गिर्खाहरू आउने, भिरिङ्गी, गोनोरिया लगायतका रोगहरूको बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनको लागि सम्पूर्ण धादिङवासीहरूलाई हार्दिक अनुरोध गरिन्छ।
1: दीपमाला लाइफ केयर सेन्टर प्राली, जेस मेडिकल हल, पुरानो चिल्ड्रेन पार्क बोर्डिङ स्कूल भवन, नीलकण्ठ नगरपालिका 3 त्रिवेणी चोक धादिङ, पुरानो चिल्ड्रेन पार्क बोर्डिङ स्कूल भवन। सम्पर्क नम्बर 010-521-367, मोबाइल नम्बर 9841-063-239 र 9843-4035।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 9815-9237-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813371300।
2: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-4235-888। सुविस्तो इन्टरनेट
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
0: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन्

0: भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स, फिस्टुला, नसा तथा हाडजोर्नी उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेद का वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स, फिस्टुला, नसा तथा हाडजोर्नी उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङबेसी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9841-14-94-84।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल टाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौ र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरुपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि। किन नअस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिला अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानो ठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धादिङमा शैक्षिक सत्र 2083-84 लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई, एसएलसी, टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नका लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
1: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48,
0: अध्ययन अवधि 3 वर्ष, 3 वर्षको जम्मा शुल्क ₹48,000 3 किस्तामा तिर्न सकिने, न्यूनतम योग्यता एसईई एसएलसीमा न्यूनतम 1.6 GPA हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो, एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति, जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति, एसई परीक्षाको प्रवेश पत्र, पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र, पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म। फारम शुल्क ₹1,000, नोट अनलाइन आवेदन फार्म भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 9851339757 इन्जिनियर अजय कुमार यादव 9861910066 नवीन काफले सूचना अधिकारी 9849050039 रश्मिला दंगाल अधिकारी 9849569034 संतोष नगर कोटी 9851120798 नीलकण्ठ बहु प्राविधिक शिक्षालय धादिङ।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: toilet pony, yeah. Extreme energy drink.
1: Extreme energy drink. Time take. Only take 10 bajeko cha.
2: Extreme energy drink. Taste the difference. Feel the energy.
3: रेडियो धारी समय संकेत
4: अहिले बिहानको 10 बज्यो
5: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: ए भान्ज, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
2: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
1: उता हेर त भान्ज,
2: हेरिरहेको छु त मामा।
1: के देखेउ त भान्ज?
2: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
1: भान्ज, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ।

0: काठमाडौँ गर्दैन, दाबिङ्गा सिद्धि बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र स्वास्थ्य अन्त कहीँ पाइँदैन।
1: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
2: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क।
1: फोन नम्बर 010-5509-17 97-5107-778।
3: सेनेटरी सामान
4: अधिकारी सदर,
3: बोजो पेन्ट
4: अधिकारी सदर,
3: धारा फिटिङ
4: अधिकारी सदर,
3: टाइल मार्बल
4: अधिकारी सदर।
5: ए दाई, के को नाराबाजी हो दाई?
6: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
5: के हो लौ न त हामीलाई नि भनिदिनु न।
6: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पिपिसी, पिपिआर, सिबिसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्षे ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्षे ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
5: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
6: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार DWC प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
7: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किब बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-5217-38, मोबाइल नम्बर 98-40-39-46-56।
8: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
9: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
8: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
9: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
8: किन नि बाबा?
9: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
8: हस् बाबा।
10: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
11: सम्पर्क मोबाइल 97-41-031-429।
12: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँथे भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्री कृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105363, मोबाइल नम्बर 9841।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
5: सुन जस्तो चीज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भर पर्दो सुनसारी पसल भेटिएको।
4: हा, तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाङ श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँ?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
5: ए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
8: त्रिमूर्ति छँदै छैन।
5: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
8: त्रिमूर्ति छँदै छैन।
5: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिरो।
8: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैर ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
4: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइपिल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
9: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै, प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9141063130 र 9813180307।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू हाड जोड्ने सेवा बाल रोग सेवा जनरल फिजिसियन
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रङ्गीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान स्तन तथा शरीरको जुनसुकै भागमा रहेको गाँठागुटीहरूको स्क्यान र थाइरोइड स्क्यान
0: भिडियो एक्सरे सेवा
1: इको सेवा हरेक दिन बिहान र बेलुका
0: ल्याब सेवा सबै किसिमका जाँच गरिने व्यवस्था भएको
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल टाली धादिङ बेचीद्वारा जनहितमा जारी सन्देश
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडिसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: दस वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
1: हो र दाइ, ल त्यसो भए म पनि उतैतिर लागे।
0: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डिडब्लुसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
2: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिमी पुछार बजार धादिङ किब बोर्डिङ नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
5: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 97-41-031-429।
7: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँछ नि भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
8: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
7: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
8: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्री कृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
9: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाटाहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
9: फोन नम्बर 010-521-4068, मोबाइल नम्बर 98-41-26-32-83।
10: अहिले बिहानको 11 बज्यो।

0: समुदायका लागि समुदायको आवाज
1: रेडियो धादिङ 106 मेगाहर्ज
2: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
3: सुन जस्तो चिज जात पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनसारी पसल भेटिएको
2: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
3: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
4: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर। अनि तपाईँ?
5: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुच्छार बजार।
2: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
3: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
6: त्रिमूर्ति छँदै छैन।
3: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
6: त्रिमूर्ति छँदै छैन।
3: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
6: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
7: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै, प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841069130 र 9813180307।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: यस सुबला पोलिक्लिनिक प्रणाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ तीन धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-37-23।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीच बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदै छ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार RCT गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34।
2: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
7: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
2: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
7: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
2: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
7: हाम्रा विशेषताहरू
2: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
7: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
2: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
7: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका तीन धादिङबेसी पुछार बजार ट्राफिक बिट अगाडि मोबाइल नम्बर 9843338398913713100।
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: उन्नीस सौ उन्चानबे तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-4235-888 सुबिसु इन्टरनेट
1: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-5212-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

तिमीले माया छोन मिसै तिमी डनमा इलन खसै क्लासिने अमनको या अपाङ्ग गल जिन्दगी कतै क्रासी सोसिटी कतै यता पिन लसे या गर्ला जे अमनको या दोषी जो यङजी विषम यता सिन्दुर सुन्याङ्गै यता सम्झला म्याङ्गै सिमला आइ माया।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: माइना दाजु, ए माइना दाजु,
3: दै तिनानी
2: दुसमा नाङकै
3: फिल्टर बिग्रति मैति उचुकले तुम्ती बैंगत ना
4: पखला इंगाल कंगी सिसर सक्सेस आउती मनांग भने नानी
2: लई औषधि जु ती शुद्धि करण जांगती तुम सपरानी दाजु
3: अनि अरु उपाय लंपंगा काय थाले नाल नानी
2: दैति श्यामा सानी दाजु उमालती फिल्टर जांगती क्लोरिनेशन जांगती नेमांग ततौती सुडी सुडी लगाए त उपायहरु छै तुम सा ती शुद्धि करण जांगछा खाइना अंसै शुद्धि करण जांगुती छुपिती गम्याकै झाडा पखला आउ अंजा लगायत का विभिन्न रोग बचस्ता खाइना
3: ए हो र नानी यहाँ थाले नाल ना भन्यो द्या देखि नमा ती सफा जाती मात्र तुलन यी उपाय लम अरू हो चुङ नाचुङ लङ्कामा

0: सेना दाजू झोलीलो जैसा कुरा लम बल नाटो जियो लको ख्याल जानु नामा वहा लांगदा
1: ए ल ल नानी नंगे नाटो धन्यवाद फोहोरती रोग को खानी शुद्धती स्वस्थ जिंदगानी तुंगसती अथवा सरसफाई डिविजन नंबर 2 धादिंगानी जनहितांग जारी संदेश
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडीसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
3: सेनेटरी सामान
4: अधिकारी सप्लायर्स
3: बोजो फ्रेन्ड्स
4: अधिकारी सप्लायर्स
3: धारा फिटिङ
4: अधिकारी सप्लायर्स
3: टाइल मार्बल
4: अधिकारी सप्लायर्स
5: ए दाई के को नाराबाजी हो दाई
1: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
5: के हो लौन त हामीलाई नि भनिदिनु न
1: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
5: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
1: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
6: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 01-5-21-4-38 मोबाइल नम्बर 98-40-39-46-56
7: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: वे सुन न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
6: त्रिमूर्ति छ नि छैन
5: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
6: त्रिमूर्ति छ नि छैन
5: त्यहाँ आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो
6: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
7: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइपिल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98140063130 र 98131807

0: वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा।
2: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
3: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? ढाबिङ बेसीमा रहेको सलान अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
3: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
4: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर। अनि तपाईँ?
5: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुच्छार बजार।
2: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
6: बाचायो गारोनी पाउनलाई सारो, त्यसै गर्छ पुरा सिर्ता झै नै ठाडो नगाउँछु।
7: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै सिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे। आजै उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी। मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन, आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्ने। चितवनको पुलवाङमा जंगली च्याउ खाँदा बिरामी मनिता चेपाङको पनि ज्यान गयो, ज्यान गुमाउने बाल बालिकाको संख्या 3 जना पुग्यो। अमेरिकाको सिमी भ्यालीमा ठूलो डडेलो, हजारौं नागरिक विस्थापित हुन सक्ने जोखिम। र आईपीएल क्रिकेटमा आज राजस्थान र लखनऊ खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न संसदीय सुनवाई समितिको बैठकमा विपक्षी दलहरूले समय माग गरेका छन्। आज बिहान बसेको समितिको बैठकमा विपक्षी दलका सदस्यहरूले समय माग गरेका हुन्। नेकपा र एमालेका सदस्यहरूले हतार नगरी प्रक्रियागत रूपमा अगाडि जानुपर्ने बताएका हुन्। बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा आर्यालले संसदीय सुनवाईको प्रक्रियामा निकै हतारो गरिएको भन्दै आपत्ति जनाउनुभयो। नेकपाका सांसद वर्षमान पुनले प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियालाई परिपक्व, पारदर्शी र जवाबदेही बनाउनु पर्नेमा जोड़ दिनुभयो। सांसद नरबहादुर विष्टले प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियामा अत्यधिक हतारो गरिएको भन्दै आपत्ति जनाउनुभयो। तर सत्तारूढ़ रासोपाका सांसदहरूले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्माको संसदीय सुनवाई प्रक्रियालाई थप विलम्ब नगरी वस्तुनिष्ठ र द्रुत गतिमा अगाडि बढ़ाउन माग गरेका छन्। रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू डाक्टर लेखजङ थापा र राजीव खत्रीले सुनवाई प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न सुझाव प्रस्तुत गर्नुभएको छ। बैठकमा संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीश शर्माको सुनवाई प्रक्रियालाई निष्कर्षमा पुर्याउन ढिलाइ गर्न नहुने बताउनु भएको छ। न्यायालयमा देखिएको अन्यल अन्त्य गर्न समयमै निर्णय लिनुपर्नेमा उहाँको जोड़ छ। प्रधान न्यायाधीशमा सिफारिश डाक्टर शर्मामाथि संसदीय सुनवाई प्रक्रिया आज बिहानदेखि शुरू भएको हो। उहाँमाथि परेका उजुरीको विवरण र शर्माका कार्ययोजना सदस्यहरूलाई वितरण गरिएको छ। शर्मा विरूद्ध 16 उजुरी परेका छन्। संसदीय सुनवाई समितिले आजै उजुरीकर्तासँग छलफल गरेर आजै दिउँसो प्रस्तावित प्रधान न्यायाधीश शर्मालाई बोलाउने तयारी गरेको छ। प्रतिनिधि सभाको बैठक बसिरहेको छ। बैठकमा आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेकमा छलफल भइरहेको छ। यो प्रस्तावमा हिजोदेखि छलफल शुरू भएको थियो। भएको वैशाख 31 गतेको बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुगलेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। छलफल सकिएपछि मन्त्री डाक्टर वाग्लेले जवाब दिने तालिका छ। आजको प्रतिनिधि सभाको बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पानले विरोध जनाउनुभयो। आज दिउँसो सभा 1 बजे राष्ट्रिय सभाको बैठक पनि बस्दैछ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समितिको कार्यदल गठन गरेको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि कार्यदल गठन गरिएको हो। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञ सहितको 15 सदस्यीय टास्क फोर्स गठन गरिएको छ। कार्यदलले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। सूचकको आधारमा 20 वडामा नमूना परियोजना छनौट गरी कार्यान्वयन प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ।

0: संघ प्रदेश र पालिकासँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बाली नालीको राहतलाई सरल प्रभावकारी र समय सापेक्ष बनाउन सुझाव दिने व्यवस्था गरिएको छ। कार्यदलले दिएको सुझावको आधारमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन कार्य गरिने मन्त्रालयले जनाएको छ। पछिल्लो समय जंगली जनावरहरू बस्तीमा पुगेर आक्रमण तथा बाली नाली नोक्सानी गर्ने घटना बढ्न थालेका छन्। चितवनको इच्छा कामना गाउँपालिका एक कुलवाङमा जंगली च्याउ खाँदा बिरामी मनिता चेपाङको पनि ज्यान गएको छ। 13 वर्षीय मनितासहित ज्यान गुमाउने बाल बालिकाको संख्या 3 जना पुगेको छ। यसअघि 9 वर्षीय नमुना चेपाङ 11 वर्षीय सञ्जय चेपाङको ज्यान गएको थियो। नमुना, सञ्जय र मनिता एकै परिवारका हुन्। राष्ट्रिय माध्यमिक विद्यालय हात्तीवाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमुनाको जेठ 1 गते घरमा, सञ्जयको शनिबार राति उपचारको क्रममा र मनिताको आज बिहान भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। गएको वैशाख 29 गते श्यामबहादुर चेपाङको 5 जनाको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए। त्यसपछि 3 जना बाल बालिका गम्भीर बिरामी परेका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखरा महानगरले अमरसिंह माविको जग्गामा रहेका अनधिकृत संरचनामा डोजर चलायो, आज सुन चाँदीको भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: 40 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576213314 मा सम्पर्क गर्नुहुन अनुरोध छ
3: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एकिन्जेल हामीले प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे आज उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी कृषि तथा वन मन्त्रालयद्वारा मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन लगायतका खबरहरू प्रस्तुत गर्यौं नेपाल खबरमा अब थप खबरहरू कास्कीको पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउन डोजर परिचालन गरेको छ आज बिहान महानगरको टोलीले सुरक्षाकर्मीको सहयोगमा विद्यालयको जग्गा मिचेर बनाइएका घर टहरा भत्काएको हो विद्यालयको जग्गामा लामो समयदेखि अवैध रूपमा विभिन्न भौतिक संरचना निर्माण गरी प्रयोग हुँदै आएका थिए सार्वजनिक र शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने महानगरको नीति अनुरूप ती अनधिकृत टहराहरू हटाएको पोखरा महानगरपालिकाले जनाएको छ आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ सुनको भाव आज तोलामा 500 रूपियाँले बढ़ेको हो भाव बढ़ेर सुन आज तोलाको 2,95,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ हिजो सुनको भाव तोलाको 2,94,800 रूपियाँ रहेको थियो त्यस्तै आज चाँदीको भाव तोलामा 45 रूपियाँले बढ़ेको हो हिजो तोलाको 5,040 रूपियाँमा कारोबार भइरहेको चाँदी आज तोलाको 5,085 रूपियाँ पुगेको महासंघले जनाएको छ अब विदेशको खबर अमेरिकाको लस एन्जलस नजिकै सिमी भ्याली क्षेत्रमा ठूलो डडेलो फैलिएको छ घाँसे तथा झाड़ी क्षेत्रमा लागेको डडेलो तीव्र हावाका कारण फैलिँदा हजारौं बासिन्दा विस्थापित हुने जोखिम छ कतिपयले घर छोड्नुपर्ने अवस्था छ डडेलो फैलिएसँगै निभाउन अग्नि नियन्त्रक लागि परेका छन् लस एन्जलसको डाउनटाउन क्षेत्रबाट झण्डै 40 माइल अर्थात 60 किलोमिटर उत्तर पश्चिममा रहेको सिमी भ्यालीमा डडेलो लागेको हो 1,25,000 जनसंख्या रहेको त्यस क्षेत्रमा आगो फैलन थालेपछि स्थानीय प्रशासन र अग्नि नियन्त्रक निकायले उच्च सतर्कता अपनाएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् क्यालिफोर्नियाको अग्नि नियन्त्रण निकायले अहिलेसम्म मानवीय क्षति नभएको जनाएको छ त्यसैगरी उत्तरी लस एन्जलसका विभिन्न आवासीय क्षेत्रमा पनि मानिसलाई सुरक्षित रहन र पूर्व तयारी गर्न भनिएको छ पछिल्ला वर्ष जलवायु परिवर्तन लामो खडेरी र अत्यधिक गर्मीका कारण वन तथा झाड़ीजन्य डडेलो र आगलागीका घटना बढ़दै गएका छन् क्यालिफोर्निया हरेक वर्ष आगलागीको चपेटामा पर्ने क्षेत्रका रूपमा चिनिँदै आएको छ अब खेल खबर आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन् यो खेल नेपाली समय अनुसार बेलुका 7:45 जयपुरमा शुरू हुनेछ अंक तालिकामा राजस्थान 12 खेलमा 12 अंकका साथ 5 औं र लखनऊ समान 12 खेलमा 8 अंकसहित अंक तालिकाको पुछारमा छ यसअघि हिजो भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई हराउँदै प्ले अफमा पुगेको छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे आज उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्ने चितवनको पुलबाङमा जंगली च्याउ खाँदा बिरामी मनिता चेपाङको पनि ज्यान गयो ज्यान गुमाउने बालबालिकाको संख्या 3 जना पुग्यो अमेरिकाको सिमी भ्यालीमा ठूलो डडेलो हजारौं नागरिक विस्थापित हुन सक्ने जोखिम र आईपीएल क्रिकेटमा आज राजस्थान र लखनऊ खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: रेडियो धादिङ 106 MHz
1: सेनेटरी सामान
2: अधिकारी सप्लायर्स
1: बोजो पेन्ट
2: अधिकारी सप्लायर्स
1: धारा फिटिङ
2: अधिकारी सप्लायर्स
1: टाइल मार्बल
2: अधिकारी सप्लायर्स
3: ए दाई के को नाराबाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
6: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
7: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
8: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
6: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
8: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
7: किन नि बाबा
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
7: हस् बाबा
9: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
10: सम्पर्क मोबाइल 97-41-031-4329
3: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
11: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
3: तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ डिसीमा रहेको सलाम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
11: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
12: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
13: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
3: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60
11: सुन्न गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है त्रिमूर्ति छ नि छैन मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
8: त्रिमूर्ति छ नि छैन
11: या आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो
8: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
3: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
9: त्रिमूर्ति मोबाइल हाउस धादिङ देशी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-41-063-130 र 98-13-180-307
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 MHz

0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो। कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो कि जात पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भ्यादिङ मिसिनमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाबीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाबी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाबी पसल धादिङ बेसी पुछार बजार।
0: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: Animal Alliance Life Insurance. खुले राजियों
1: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो खोकी वा रुघा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौं, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईलाई थाहा छ औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट एएमआर बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया भाइरस फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौ र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरूपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: California Extreme Energy Drink.
1: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: सेनेटरी सामान
3: अधिकारी सबल,
2: बोजो प्रिन्स
3: अधिकारी सबल,
2: धारा फिटिङ
3: अधिकारी सबल,
2: टाइल मार्बल
3: अधिकारी
4: सबल। ए दाई, के को नाराबाजी हो दाई?
5: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
4: के हो न त हामीलाई नि भनिदिनु न।
5: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
6: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिमी पुछार बजार धादिङ किब बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-7038, मोबाइल नम्बर 98-40-39-46-56।
7: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के
8: थाहा? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
7: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
8: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
1: सम्पर्क मोबाइल 97-41-031-429।
10: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है? त्रिमूर्ति छ नि छैन, मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
11: त्रिमूर्ति छ नि छैन,
10: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
11: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त।
10: लैले
11: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
12: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइफोन ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पङ्खा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
9: त्रिमूर्ति मोबाइल हाउस धादिङदेशी मिलनटोल लेकाली टिकट काउन्टर सँगै, प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-41-063-130 र 98-13-180-307।
13: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

चल्दै छ नि इसारा देवानी पनि सारा म पनि जान्छु घाँसमा घुमाउँछ तिमीलाई।

0: होइन है बुढा, सागर पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
1: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनसारी पसल भेटिएको
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ डिसीमा रहेको सलाम अक्कला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अक्कला देवी सुनसारी पसलतिर, अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुच्छार बजार।
0: प्रोपराइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179070 र 9860222660।
4: बाचायो कारुनी पाउनलाई सारो, कसले गर्छ पूरा तिर्सा झै नै ठाडो नगाउँको।
5: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: नानीमारी लाइफ लाइफ इंश्योरेंस खुले राजियो शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू हाड जोड्ने सेवा बाल रोग सेवा जनरल फिजिसियन
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठागुटीहरूको स्क्यान र थाइरोइड स्क्यान
0: भिडियो एक्सरे सेवा
1: इको सेवा हरेक दिन बिहान र बेलुका
0: ल्याब सेवा सबै किसिमका जाँच गरिने व्यवस्था भएको
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ विचद्वारा जनहितमा जारी सन्देश
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडीसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: यस सुजला पोली क्लिनिक प्राली धारण दिशीमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच,
0: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने,
0: आँख खस्ने समस्या भएमा,
1: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुड भएको नभएको जाँच,
0: पाठीघरको मुखको क्यान्सरको जाँच,
1: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
0: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा,
1: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
0: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ 3 धादिङसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: सुबड़ा अवसर सुबड़ा अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थायराइड सेन्टर का वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महीना को तेस्रो शनिवार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर में आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थायराइड को समस्या, महिनावरी को समस्या, भिटामिन बी को समस्या, क्याल्सियम गडबड हुने समस्या। थप जानकारी तथा नाम दर्ता को लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-41-063-2049। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्छन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदै छ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
3: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
7: सुन जस्तो चिज जहाँ पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनसारी पसल भेटिएको
3: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम स्ट्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तो डिजाइनका गरगहना बनाइदिन्छन् त।
7: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
8: हामी त लाग्यौ श्री अकला देवी।

0: इन्चारी पसल तिर अनि तपाईले
1: हजुर हामी कहाँ तपाईले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङबेसी पुछार बजार।
2: अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

सुविधा इंटरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार दे प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल स्पिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9841-14-94-84। शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपिडी सेवा,
0: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
0: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ विश्वद्वारा जनहितमा जारी सन्देश। हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्की गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: राज्य सुबेला पोलिक्लिनिक प्राली धारिङ डिसीमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच,
0: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने,
0: आयु खस्ने समस्या भएमा,
1: डिम्बाशयमा भएको शिष्टको क्यान्सर, गुड भएको नभएको जाँच,
0: पाठी घरको मुखको क्यान्सरको जाँच,
1: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
0: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा,
1: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
0: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली निलकण्ठ टिम धादिङ बस्ती पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: सुबड़ अवसर, सुबड़ अवसर।

0: नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थाइरोइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइरोइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम गडबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङबेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 9841063239। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङबेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदै छ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङबेसी बीज बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
1: होइन है बुढा, चार्जर पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो चिज जहाँ पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचाली पसल भेटिएको
1: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम श्री अकलादेवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौं श्री अकलादेवी सुनचारी पसलतिर। अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाबीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाबी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकलादेवी सुनचाबी पसल धादिङबेसी पुच्छार बजार।
1: प्रोप्राइटर अनिल सुनार। सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860226260।
7: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: क्षेत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरे, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, टिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पायल फिस्टुला नसा तथा हार्जोनी उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङ बेसी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0105212448, मोबाइल नम्बर 9841414984। शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू,
0: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
0: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्नी सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
0: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठागुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बिसीद्वारा जनहितमा जारी सन्देश। हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्की गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: अधिकारी
2: सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
1: के हो? ल न त हामीलाई नि भनिदिनु न।
2: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
1: हो र दाइ, ल त्यसो भएमा पनि उतैतिर लाग्यो।
2: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
3: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन, पुछार बजार धादिङ, किबो बोर्डिङ नजिकै। प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन? त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनुहुन्छ? अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-4329।
1: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
8: सुन जस्तो कि जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
1: है? तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ डिसीमा रहेको सलाम स्ट्रिङ अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
8: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
9: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
10: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
3: प्रोपाइटर अनिल सुनार। सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60।
11: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुन्न, गर्लफ्रेन्ड एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छँदै छ नि,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छँदैछ नि,
0: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, बीसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटि।
3: त्रिमूर्ति मोबाइल हाउस धादिंग सी मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813183307।
4: होइन यो बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
0: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनसारी पसल भेटिएको
4: है? तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ देशीमा रहेको अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
0: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
5: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँले?
6: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660।
7: बासायो गाह्रो नि पाउनलाई सारो, जसले गर्छ पुरा तिर्साझै नै ठाडो।
8: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
4: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
9: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
4: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
9: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
4: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
9: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिउ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिउ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
4: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
10: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वारा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।

0: California Extreme Energy Drink.
1: Secretary Saman,
2: Adhikari Saman,
1: Bojo Prince,
2: Adhikari Saman,
1: Tara Kitchen,
2: Adhikari Saman,
1: Karen Marble,
2: Adhikari Saman.
3: ए दाई के को नाराबाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो ल न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्स मा धारा फिटिङ सेनेटरी नेपाटप को पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेट को प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइप को साथै पाइप फिटिङ मा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङ मा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरु द्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागु
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुथार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214638 मोबाइल नम्बर 9840946656
6: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु द तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चपलाएर छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
6: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 9741031429
3: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनसारी पसल जानै पर्छ है
10: सुन जस्तो कि जहाँ पाएँ त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनसारी पसल भेटिएको
3: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बिसीमा रहेको सलाम स्ट्रिट अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
10: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
11: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर अनि तपाईँले
12: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुछार बजार
5: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छँदै छैन,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
1: त्रिमूर्ति छँदै छैन,
0: आफूलाई समस्या परिरहेको छ, त्यो मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लिये नया मोबाइल साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिंग सी मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813183307।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
4: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोपराइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860226260।
8: बाचायो गाह्रो नि पाउनलाई सारो, कसले गर्छ पुरा तिर्सदै नै ठाडो गाउँको।
9: यसरी गरी हामी सिभन सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै फेरि ठाडो पारिरहेका छौ सदा सर्वदा। सिभन सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
2: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
10: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षण

0: böyle konuya. Extreme Energy Drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

0: ഏ വാങ്ങ അവക്ക് അഷണ്ടോ ഷട്ടുണ്ടോ പോയതേന നിധാരതല്ലേ ഇട്ട അട്ടിക്കാലാറ കമ്പ്യൂട്ടർ കിന്നു പൈസ ഇട്ടേ ദിഞ്ചു
1: അനി മൈന കമ്പ്യൂട്ടർ ചൈ കാ കിഞ്ചു ത
0: ഉതാ ഹെര ത വാങ്ങ
1: ഹെരി അച്ഛു ത മാമ
0: കെ ദേഹൽ ത വാങ്ങ
1: കോർത്തിക് കമ്പ്യൂട്ടർ സെന്റർ യഹ കമ്പ്യൂട്ടർ ലാപ്ടോപ് പ്രിന്റർ യുപിഎസ് ലഗായേ കമ്പ്യൂട്ടർ സംബന്ധി സമ്പൂർണ സാമാൻ പൈഞ്ച ബറ ഭന്നസ് തപാലെ കെ ചൈഞ്ച മാമ
0: വാങ്ങ ഏഹലെ നിനാരെ തല്ലേ ടികലാ ദിഞ്ചു കമ്പ്യൂട്ടർ ഏതേ കിന അവ കാഫനെ സാഫനെ ഗൈദൈന ദാദിങ്ങേ 2000 കോ പ്രതി കമ്പ്യൂട്ടർ സെന്റർ മജസ്ത സുവിധാര സസ്ത അന്ത കൈ പൈദൈന
2: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त हैन कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर 0105097 97510 97778
4: हिजो हाजी त राम्रो चलेको देखिन्छ नि किन अवस्था काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
5: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
6: भर्ना खुल्यो
7: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आङ्गिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धारिङमा शैक्षिक सत्र 2083-84 लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नका लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ अध्ययन हुने कार्यक्रम
6: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेसलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48
7: अध्ययन अवधि 3 वर्ष 3 वर्षको जम्मा शुल्क रु 48,000 3 किस्तामा तिर्न सकिने न्यूनतम योग्यता एसईई एसएलसीमा न्यूनतम 1.6 GPA हुनुपर्नेछ नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म फारम शुल्क रु 1,000 नोट अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757 इन्जिनियर अजय कुमार यादव 98161-91106 नवीन काफले सूचना अधिकारी 98549-50039 रश्मिला बंगाल अधिकारी 98549-56934 सन्तोष नगरकोटी 98511-20798 नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 MHz

0: होइन कसको अनि कस्तो छु। नेपाल लाइफ इन्सुरेन्स 2500 वर्षमा प्रवेश गर्दै गरेको अवसरमा व्यक्ति बीमा लेख नवीकरणमा लाग्ने विलम्ब शुल्कमा 50% छुट छ है। यति धेरै छुट पाइँदैन फेरि, भुक्तानी गरौ ढिला नगरी। थप जानकारीका लागि नेपाल लाइफ इन्सुरेन्सको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।
1: जो खाएर बसिराख्नु भएको छ त के भयो?
2: जुन माइती बाटो ल्याएको भैँसी ब्याएपछि गुड खाउला घिउ बेचौला भनेर कति सोचेको थिए। मरे बाबु, अझ त्यति मात्र हो र, बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दैवले पनि दिएन बाबु मलाई त।
1: दैवलाई शराबै बसेर मात्र हुन्न नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात् प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू, भैँसी त मर्यो, जिमाउनु पर्ने त्यो क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
2: बाबु, कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छ सहयोग पनि गरिदिन्छन्।
3: सुरक्षित भविष्यका निम्ति पशुधन बीमा।
4: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
1: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि कामी लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैठाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैठाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
0: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
1: यस्ता रैठाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्त्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
0: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैठाने बाली नै लगाउँछु।
1: रैठाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य
0: बताऊ। नेपाल भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
2: मोबाइल बनाउनुहोस्, स्कुटर जित्नुहोस्।
3: मोबाइल बनाउनुहोस्, टिभी तथा फ्रिज जित्नुहोस्।
2: मोबाइल बनाउँदा अब मोबाइल नै जित्नुहोस्।
3: राज मोबाइल सेन्टरमा आयो चिट्ठा मार्फत उपहार धमाका।
4: होइन तिमीहरू पागल भयो कि क्या हो, यो जमानामा नि यस्तो उपहार कसले दिन्छ?
3: ल दाई तपाईँ पनि, यति मात्र हो र राज मोबाइल सेन्टरमा मोबाइल बनाउँदा चिट्ठा मार्फत स्कुटर, टिभी, फ्रिज, मोबाइल, घडी, इयरबोर्ड लगायत आकर्षक पुरस्कार पाइन्छ। अनि जाने होइन त राज मोबाइल सेन्टर?
5: हजुर, हामी कहाँ सम्पूर्ण ब्रान्डका नयाँ मोबाइल पाउनुको साथै मोबाइल सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पाइन्छ। मोबाइल मर्मत सम्बन्धी सम्पूर्ण काम तथा मोबाइल लक अनलक पनि गरिन्छ। राज मोबाइल सेन्टर, सुगम टोल, सिद्धार्थ ब्याङ्क अगाडि। प्रोप्राइटर राजकुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841122906।

0: रेडियोधारी 100.5 मेगाहर्ज का साथ ही इंटरनेट अनलाइन को www.redhadun.org मार्फत संसार भरकै साथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। धादिङको बेनीघाट ओरोरङ गाउँपालिका वडा नम्बर 10 का चेपाङ समुदायको लागि मौरी पालन तालिम शुरू। मौरी पालन व्यवसायले आय आर्जन वृद्धि तथा आत्मनिर्भरता विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास। ज्वालामुखीमा जेठ 2 गतेदेखि सञ्चालन भएको साबुन बनाउने तालिम सकियो। शेयर बजार सामान्य घट्यो। विस्थापित सुकुम्बासीलाई प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय। सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन। अब पूरा खबर। धादिङको बेनीघाट ओरोरङ गाउँपालिका वडा नम्बर 10 का चेपाङ समुदायको लागि मौरी पालन तालिम शुरू भएको छ। चैलिङमा रहेको सामुदायिक भवनमा आवासीय रूपमा सञ्चालित तालिम चेपाङ समुदायका 23 जनाको सहभागिता रहेको छ। फोकस नेपालद्वारा बेनीघाट ओरोरङ गाउँपालिकाको वडा नम्बर 8, 9 र 10 सञ्चालन भइरहेको हरित उद्यम प्रवर्धन परियोजना अन्तर्गत सक्रिय साना किसान कृषि सहकारी संस्था संघको समन्वयमा तालिमको आयोजना गरिएको हो। उक्त परियोजनालाई अस्ट्रेलियन सहयोग संस्थाको आर्थिक सहयोग रहेको छ। तालिमको उद्घाटन बागमती प्रदेश सभा अन्तर्गत विशेषाधिकार समितिकी सभापति मायादेवी शर्माले गर्नु भएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै शर्माले मौरी पालन व्यवसायले ग्रामीण समुदायको आय आर्जन वृद्धि तथा आत्मनिर्भरता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा सक्रिय साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष अरिमाया शाही ठकुरीले तालिम सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। त्यस्तै गरी फोकस नेपालका कार्यकारी निर्देशक एकराज छटकोलीले परियोजनाको उद्देश्य मुख्य गतिविधि तथा अपेक्षित उपलब्धिबारे जानकारी गराउनु भएको फोकस नेपालले जनाएको छ। सोमबार भएको तालिम उद्घाटन कार्यक्रम फोकस नेपालका सचिव राजकुमार त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको थियो भने तालिम बुधबारसम्म सञ्चालन हुनेछ। धादिङको ज्वालामुखी गाउँपालिकाको सहयोगमा तथा जुनेली समाज नेपालको आयोजनामा यही जेठ 2 गतेदेखि सञ्चालन भएको साबुन बनाउने तालिम आज समापन गरिएको छ। ज्वालामुखी गाउँपालिकाका सबै वडाबाट सहभागी 20 जना महिलालाई स्थानीय रूपमा उपलब्धि तितेपाती पुदिना एलोभेरा मह लगायतका सामग्री प्रयोग गरी स्वास्थ्यवर्धक नुहाउने तथा हात धुने साबुन उत्पादन गर्ने सिप प्रदान गरिएको आयोजकले जनाएको छ। तालिमको अन्तिम दिन सहभागी महिलाहरूले आफूहरूले उत्पादन गरेका विभिन्न प्रकारका साबुनहरूको प्रदर्शनी समेत गरेका थिए। तालिमलाई जुनेली समाज नेपालका अध्यक्ष जुना राणा मगरले सहजीकरण गर्नुभएको थियो। तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिकाको उपाध्यक्ष धर्म बहादुर अग्रवालले स्थानीय स्रोत र सिपलाई प्रयोग गरेर महिलाहरू आत्मनिर्भर बन्न सक्ने बताउनुभयो। उहाँले यस्ता सिपमूलक तालिमले महिलाको आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै सिकेका सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। त्यस्तै गरी गाउँपालिकाका प्रशासन शाखा प्रमुख अनिता छटकुली थापाले तालिमले महिलाहरूमा आत्मविश्वास र उद्यमशीलताको भावना विकास गरेको बताउनुभयो। उहाँले स्थानीय उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्न सके आय आर्जनको राम्रो माध्यम बन्न सक्ने धारणा राख्नुभयो। उत्पादित वस्तुको बजारीकरणमा पनि गाउँपालिकाले सहयोग गर्ने थापाले विश्वास दिलाउनुभयो। तालिमका सहभागीहरूले तालिम निकै उपयोगी भएको प्रतिक्रिया दिएका छन्। सहभागीहरूका अनुसार स्थानीय रूपमा पाइने सामग्री प्रयोग गरेर गुणस्तरीय साबुन बनाउन सिकेकाले अब घरायसी प्रयोगसँगै व्यावसायिक उत्पादनतर्फ पनि अघि बढ्ने प्रेरणा मिलेको छ। उनीहरूले यस्ता सिपमूलक तथा आय आर्जनमुखी तालिमलाई निरन्तरता दिन गाउँपालिकासँग आग्रह समेत गरेका छन्। तालिमकै अवधिमा साबुन निर्माणसँगै उद्यमशीलता प्रवर्धन तथा व्यावसायिक योजना निर्माणसँग सम्बन्धी विषयमा गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख सानी श्रेष्ठले सहजीकरण गर्नुभएको थियो। त्यस्तै गरी उत्पादित वस्तुको बजारीकरण तथा डिजिटल मार्केटिङ सम्बन्धी विषयमा नेपाल पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष राजराम शर्माले प्रशिक्षण दिनुभएको थियो। तालिम समापन कार्यक्रममा सहभागीहरू तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो। कार्यक्रम आयोजक संस्थाका अध्यक्ष जुना राणा मगरको अध्यक्षतामा सम्पन्न भएको हो। शेयर बजार आज पनि घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 6.51 अंकले घटेर 2724.39 बिन्दुमा झरेको छ। आज विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 1.24% ओह्रालो लागेको छ। आज 145 कम्पनीको शेयर घटेकोमा 113 बढ़ेको छ। आज 12 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज सिटी होटलको शेयर 6.84% घटेको छ। समग्रमा बजार घटेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर भने 14% भन्दा धेरैले बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.45 अर्ब कारोबार भएकोमा आज 346 कम्पनीका 78,16,000 किता शेयर 3.08 अर्ब रूपियाँमा कारोबार भएको छ। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: होइन बाबु, अस्ति सम्बन्ध यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिला अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
0: विश्रामपछि अब बाँकी खबर। सरकारले काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित भएकालाई प्रति परिवार 25,000 रूपियाँ पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउने क्रममा विस्थापित भएकाहरूको विवरण रुजू गरी पुनर्स्थापना खर्च बापत एकमुष्ट 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्ने उद्देश्यले 5 सदस्यसम्मको परिवारलाई मासिक 15,000 र त्योभन्दा धेरै सदस्य भएमा प्रति सदस्य थप 2,000 रूपियाँको दरले अहिलेलाई 3 महिनाको लागि बसोबास व्यवस्थापन खर्च प्रदान गरिने उहाँले बताउनुभयो। आफ्नो व्यवस्थापन गर्न नसक्ने वृद्ध, अशक्त तथा असहाय व्यक्ति र परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्थापन गर्ने निर्णय भएको छ। विस्थापित परिवारका बालबालिकाको पठन पाठन र स्वास्थ्य सेवाको सुनिश्चितताको लागि पालिकासँग समन्वय र सहकार्य गर्ने सरकारले जनाएको छ। यस्तै बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने र अरनिको राजमार्गको मरमत सुधारको लागि चीन सरकारले उपलब्ध गराउने अनुदान सहायता स्वीकार्ने निर्णय गरेको छ। यस्तै बैठकले कानूनी सुधारका क्रममा प्रत्यायन नियमावली 2083 र सैनिक सेवा छैटौं संशोधन नियमावली 2083 स्वीकृत गरेको छ। नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति पनि प्रदान गरेको छ। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश हुनुभएका न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका शर्माको नाम समितिको आज बसेको बैठकले अनुमोदन गरेको हो। संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली 2080 को नियम 26 को उपनियम 5 बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो। सुनवाई प्रक्रियाका क्रममा प्रस्तावित प्रधान न्यायाधीश विरूद्ध परेका उजुरीहरूको सन्दर्भमा समेत समितिले निर्णय गरेको छ। सभापति श्रेष्ठको अनुसार प्राप्त उजुरीहरूलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने, वर्गीकरण गर्ने र आवश्यक अध्ययनको लागि सम्बन्धित निकायमा पठाउने सहमति भएको छ। विशेष गरी ती उजुरीहरूलाई समीक्षासहित अभिलेखका लागि संवैधानिक परिषदमा नै फिर्ता पठाइने समितिले जनाएको छ। संवैधानिक परिषदले वैशाख 24 गते शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपतिद्वारा प्रधान न्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ। यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागको अनुसार सन् 2026 को वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1,181 आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। अहिलेसम्म सगरमाथा आरोहणका लागि 55 देशका 494 जना आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनियाँ नागरिकले अनुमति लिएका छन्। यस्तै अमेरिकाका 77, भारतका 61, बेलायतका 32, रूसका 18, अस्ट्रेलियाका 15, जापानका 14, नेपालका 12, ब्राजीलका 10 जनाले अनुमति लिएको सूचना अधिकारी गौतमले बताउनुभयो। लोत्सेका लागि 143, आमा दबलमका लागि 111, नुप्सेका लागि 56, हिमलुङका लागि 46, कञ्चनजंघाका लागि 36, धौलागिरीका लागि 30 जनाले अनुमति लिएका छन्। यस्तै अन्य हिमाल आरोहणका लागि पनि अनुमति जारी भएका छन्। पर्यटन विभागले 6500 मिटर भन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति दिँदै आएको छ। 5800 देखि 6500 मिटरसम्मका हिमाल आरोहणको अनुमति भने नेपाल पर्वत आरोहण संघ एनएमएले दिने गरेको छ। विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,554 रूपियाँ राजस्व संकलन गरेको छ। विभागले सबैभन्दा धेरै सगरमाथाबाट 1,07,86,91,475 रूपियाँ राजस्व संकलन गरेको छ। लुत्सेबाट 6,36,27,700, आमा दबलमबाट 1,66,09,200, कञ्चनजंघाबाट 1,60,81,650, धौलागिरी प्रथमबाट 1,34,54,550, अन्नपूर्ण प्रथमबाट 1,20,49,175 रूपियाँ राजस्व संकलन भएको छ।

कंगोमा कम्तीमा 131 जनाको ज्यान लिइसकेको इबोला प्रकोप शुरूमा सोचिएको भन्दा छिटो फैलिरहेको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका एक प्रतिनिधिले चेतावनी दिएका छन्। एजेन्सीले जति धेरै अनुसन्धान गर्छ त्यति नै संक्रमण अन्य क्षेत्रहरूमा फैलिरहेको पत्ता लागेको डब्ल्यूएचओका डाक्टर एनी एनसियाले बताउनु भएको बीबीसीले जनाएको छ। अधिकारीहरूले आजसम्म कंगोमा 500 भन्दा धेरै शंकास्पद संक्रमित रहेको बताएका छन् भने छिमेकी युगाण्डामा एकजनाको ज्यान गएको छ तर लन्डनमा रहेको एमआरसी सेन्टर फर ग्लोबल इन्फेसियस डिजीज एनालिसिसको मोडलिङले पर्याप्त पत्ता लगाउन नसकिएको र 1000 भन्दा धेरै संक्रमित भइसकेको कुरालाई अस्वीकार गर्न नसकिने सुझाव दिएको छ। अध्ययन अनुसार अहिलेको प्रकोप अहिले पत्ता लागेको भन्दा ठूलो र यसको वास्तविक परिमाण अनिश्चित छ। रेड क्रसले यदि संक्रमितहरू चाँडै पहिचान गरिएन भने इबोला भाइरस द्रुत गतिमा फैलन सक्ने चेतावनी दिएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। धादिङको बेनीकाठ रोटन गाउँपालिका वडा नम्बर 10 का चेपाङ समुदायका लागि मौरी पालन तालिम शुरू। मौरी पालन व्यवसायले आय आर्जन वृद्धि तथा आत्मनिर्भरता विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास। झारखीमा 2 गतेदेखि सञ्चालन भएको श्रावण बनाउने तालिम सकियो। शेयर बजार सामान्य घट्यो। र विस्थापित सुकुम्बासीलाई प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय। सर्वोच्च अदालतको प्रधान न्यायाधीश न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन। यसका साथै अहिलेलाई खबर यति नै। बेलुकी 8:30 बजेको खबर लिएर आउँछौ। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म वेक बिदा हुन्छु। नमस्कार।

0: स्ट्रिङ एनर्जी ड्रिङ्क
1: टाइम चेक अहिले ठिक 7 बजेको छ.
2: Extreme energy drink. Taste the difference. Feel the energy.
3: रेडियो धारी समय संकेत
4: अहिले बिहानको 7 बज्यो.

11:59 सम्म फारम शुल्क रु 1000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513 39757, इन्जिनियर अजय कुमार यादव 98161910 66, नवीन काफले सूचना अधिकारी 98549050 39, रश्मिला दंगाल अधिकारी 98549050 34, सन्तोष नगरकोटी 98511207098, नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ।

0: को वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा।
2: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
2: उता हेर त भान्जा,
3: हेरिरहेको छु त मामा।
2: के देखौ त भान्जा?
3: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
2: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङदेखि बिग बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
4: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
5: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-97, 97-5107-78।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: दाई के गर्दै हुनुहुन्छ?
1: तरकारी बालीमा भसक्कै किरा लागेछ, त्यही भएर औषधि हालिरहेको नि नानी।
0: दाई यो त विषादी पो हो त, अनि विषादी भनेको विष नै हो। यसलाई जथाभावी प्रयोग गरियो भने मानव स्वास्थ्यमा क्यान्सर गराउने, कलेजो मृगौला तथा मुटुमा असर गर्ने, सन्तान उत्पादन क्षमतामा ह्रास ल्याउने तथा बालबालिकाहरूमा अपाङ्गता हुने जस्ता गम्भीर समस्याहरू देखा पर्न सक्छन्। यति मात्र हो र यसले त लाभदायक किराहरू घरपालुवा तथा जंगली जनावरहरूमा समेत प्रतिकूल असर पार्छ। माटो, जल र वायु प्रदूषण जस्ता गम्भीर समस्या समेत निम्तिन सक्छ।
1: ओहो, भनेपछि त विषादी त निकै खतरनाक पो हुने रहेछ है?
0: हो नि, विषादी भनेको विष नै हो, त्यसैले यसलाई सकेसम्म त प्रयोग नै नगरेको राम्रो। यदि गर्नै परेमा पनि सही समयमा सही विषादी सही मात्रामा सही तरिकाले सावधानीपूर्वक मात्र प्रयोग गर्नुपर्दछ। अनि आफ्नो सुरक्षाको लागि एप्रोन, मास्क, पंजा, चस्मा जस्ता सुरक्षात्मक पहिरनहरूको अनिवार्य प्रयोग गर्नुपर्दछ र विषादी प्रयोग पश्चात बाली टिप्न पर्खनु पर्ने समयको पनि निकै ख्याल गर्नुपर्दछ।
1: नानीले यति कुरा भनेपछि त म झसङ्ग पो भए। अबदेखि यस्ता किसिमका रासायनिक विषादीहरू जथाभावी प्रयोग नगर्ने संकल्प आजैबाट गर्छु, अनि अरू अरूलाई पनि नगर्ने सल्लाह दिन्छु। सजग किसान सुरक्षित बाली, सचेत बनौ हामी सबै नेपाली।
0: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
2: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट एएमआर बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समय नै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरूपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौं, सचेत बनाऊ।
3: सेनेटरी सामान
4: अधिकारी सतर्क,
3: बोझो प्रेस
4: अधिकारी सतर्क,
3: धारा फिटिङ
4: अधिकारी सतर्क,
3: टाइल मार्बल
4: अधिकारी सतर्क।
5: ए दाई, के को नाराबाजी हो दाई?
6: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी।
5: के हो लौ न त हामीलाई नि भनिदिनु न।
6: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
5: हो र दाई, ल त्यसो भएमा पनि उतैतिर लागे।
6: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
7: अधिकारी सप्लायर्स, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ, किलो बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 9840-39-46-56।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। इलाम झापा चिया बगान लीज प्रकरणमा सर्वोच्चद्वारा सरकारसँग लिखित जवाब माग। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माद्वारा शपथ ग्रहण। न्यायालय सुधारका लागि प्रशासनलाई बलियो बनाउने।
1: लीज दर्ता र दर्तित्वको सम्बन्धमा त्यसो गर्ने सबै प्रशासन जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफै नै स्वतन्त्र रहेको अवस्था छ।
0: प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा खर्च कम पाउने 2 अर्ब रूपियाँ बचत। काठमाडौँका सुकुम्बासी बस्तीका विस्थापितलाई राहत र पुनर्स्थापना प्याकेज घोषणा। नदी किनारका परिवारलाई मासिक 15,000 अस्थायी बसोबास सहायता दिइने।
2: हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
0: अर्थ समितिद्वारा आगामी बजेट बारे विज्ञहरूसँग छलफल गर्ने निर्णय। बजेटमा साना किसान, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड। गाउँको विकासमा बजेट मौन।
3: तपाईँलाई थाहा भएन, गाउँमा भुइँ मान्छे छ। 83% भूभाग भएको, 54% जनसंख्या भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ?
0: र दक्षिण मध्य चीनमा भीषण बाढ़ी, कम्तीमा 10 जनाको मृत्यु, हजारौं किलोमिटर क्षेत्र प्रभावित। 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता जेठ 20 गतेदेखि हुने।
4: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्नेदेखि शिक्षकहरू विभिन्न संगठनको नेता हुने कारणले सरकारी विद्यालयमा राजनीति अलि बढ़ी भएको आरोप आइरहन्छ। बालबालिकालाई राजनीतिको असर नपार्नु, सुरक्षित वातावरण दिनु राज्य विद्यालय प्रशासन, अभिभावक र नागरिक समाज सबैको साझा दायित्व हो। विद्यालय शिक्षाको संवैधानिक जिम्मेवारी बोकेका स्थानीय तहहरूले विद्यालयमा आफ्नो स्वार्थ लाग्ने कार्य बन्द गरी गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड़ दिनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शपथपछि आजै उहाँले सर्वोच्च अदालतमा पदभार ग्रहण गर्ने हुनुभएको छ। शर्मालाई संसदीय सुनवाई समितिले आज सर्वसम्मत रूपमा अनुमोदन गरेपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति भएको हो। त्यसअघि सुनवाईका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै शर्माले एनसेल कर विवादमा कानून अनुसार फौजदारी जरिवा मात्र हटाइएको र बाँकी कर तथा शुल्क असुल गरिएको स्पष्ट पार्नुभयो। वहाँले बार बेन्च बीच कुनै दण्ड नरहेको, रिट दर्ता रोकिएको, आरोप निराधार रहेको तथा वरिष्ठता मात्र प्रधान न्यायाधीश नियुक्तिको आधार नहुने बताउनुभयो।
1: मुद्दाहरूको दर्तीको आदेश इत्यादिका रोकिएको हो कि भन्ने कुराहरू गर्नु भएको छ। अब मैले त्यसलाई चाहिँ कसरी लिएको छु भनेर भन्दाखेरि चाहिँ रिट दर्ता र दर्तीको सम्बन्धमा त्यसो गर्ने सबै प्रशासन जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफै नै स्वतन्त्र रहेको अवस्था छ। त्यसकारण चाहिँ प्रशासनबाट चाहिँ आफ्नो विवेकपूर्वक गरेर नै त्यसको चाहिँ भएको होला भन्ने लागेको छ र मैले त्यसमा थप टिप्पणी गर्न चाहिँ चाहन्न।
5: न्यायालयमा बिचौलिया र विकृति रोक्न ई कोड तथा प्रत्यक्ष प्रसारण प्रणाली लागू गरिएको उहाँको भनाइ छ। साथै अदालतहरूको प्रगति विवरण चौमासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभयो। संवैधानिक परिषदले न्याय परिषदले पठाएका 6 जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा 4 वरियतामा रहेका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश बनाउने निर्णय गरेको थियो। संवैधानिक परिषदले विगतको वरिष्ठता क्रमको परम्परा निज्दै शर्माको नाम सिफारिश गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतले विरोध पनि गरिरहेका छन्। सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई

0: प्रदान गर्ने जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्य भएको प्रति परिवार राहत रकम रूप 15,000 प्रति महिनाको र सो भन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रूप 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने बाल बालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने
1: प्रतिनिधि सभाका सांसदहरूले आगामी आर्थिक वर्ष 2083-84 बजेट वास्तविकतामा आधारित बनाउन सरकारलाई सुझाव दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले राष्ट्रिय गौरवका आयोजना साना किसानले हित स्वास्थ्य पूर्वाधार र खानेपानी समस्या समाधानलाई बजेटको प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका नागरिकको जीवनस्तर सुधारमा केन्द्रित बजेट आवश्यक रहेको बताउनुभयो भने सांसद ध्रुवराज राईले साना किसानलाई प्राथमिकता दिन माग गर्नुभयो। सांसद विपिन कुमार आचार्यले खानेपानी समस्यालाई राष्ट्रिय चुनौतीको रूपमा उठाउँदै र स्वास्थ्य र पूर्वाधार क्षेत्रमा लगानी बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। वहाँले दाङको टरी गाउँ विमानस्थल विस्तारलाई पनि प्राथमिकतामा राख्न माग गर्नुभयो। ग्रामीण विकास र स्थानीय आवश्यकताले आधार बनाएर बजेट बाँडफाँड गर्नुपर्ने आवाज पनि संसदमा उठेको छ। सांसद लक्ष्मी प्रसाद पोखरेलले कर्मचारीको पारिश्रमिक वृद्धि सामाजिक न्याय र दैलोको ग्यास परियोजना अघि बढ़ाउन सरकारसँग आग्रह गर्नुभयो।
2: यो बजेटको प्राथमिकता विनियोजन म यसलाई एक्सेप्ट गर्न सक्दैन। म सत्ताधारी सांसद हो तर मेरो अगाडि जनताको अनुहार देखिरहेछु। संयोगले अर्थमन्त्री बुढानीको स्कूलको प्रयोग एउटा पनि आवासीय विद्यालयको कल्पना पनि गरेका छिन् त्यहाँ।
3: यसरी शुरूमा महत्वाकांक्षी ठूलो बजेट ल्याएर मध्यावधि समीक्षाको नाममा बजेट घटाउने अभ्यासको अन्त्य गरिनुपर्छ।
4: गाउँमा कम विद्यार्थी छ भने पनि उसले आधारभूत तहको शिक्षा आफ्नै भूगोलमा पाउनुपर्छ, यसका लागि पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
3: अनुदान र ऋणको भेज अनुसारलाई थाहा हुनुपर्छ र दिनुपर्छ। माननीय अर्थमन्त्रीज्यू, वैदेशिक सहायता भन्ने एकल शब्दमा ग्रान्ट, कन्सेसनल लोन र नोन यी सबैलाई एकै टोकरीमा राख्नु भएको यो कन्सेप्चुअली गलत मात्र होइन, यो राजनीतिक रूपमा खतरनाक छ।
5: सिद्धान्त प्रथम त त्यस्तो देखिएन, के भयो यस्तो? तपाईँलाई थाहा भएन गाउँमा भई मान्छे छ, 83% भूभाग भएको, 54% जनसंख्या भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ? त्यसैले गर्दा म सभामुख मार्फत अर्थमन्त्रीज्यूको लागि निवेदन गर्न चाहन्छु, त्यो ठाउँको विकास गरिएन भने अब जटिल मुलुकको समस्या बन्दैछ।
1: संविधानमा भएको व्यवस्था अनुसार जेठ 15 गतेसम्म आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्नेछ। अब बजेटको तयारी गर्न 10 दिन मात्रै बाँकी छ। वैदेशिक ऋणको भार बढ्दै गएको, रोजगारी र आयको स्रोत खुम्चिँदै गइरहेको अवस्थामा सरकारले कस्तो बजेट ल्याउनु पर्ला? सीआईएनसँग कुरा गर्दै अर्थविज्ञ दिलीराज खनाल,
6: एउटा बजेट बजेटको रूपमा पनि नहुने जुन अवस्था छ, अर्थतन्त्रलाई तत्कालिक रूपमा कसरी माथि उठाउने भन्ने कुराको एउटा ठोस कार्ययोजना र एक्सन प्लान सहित त्यसमा टेकेर गुणात्मक हिसाबले आर्थिक वृद्धि र विकासको कार्यक्रमलाई अगाडि बढाउँछौ भन्ने ढंगले अगाडि आउनुपर्ने खाँचो आवश्यकता छ भन्ने मलाई लाग्छ।
7: बेरोजगारी बढेको छ, मध्यपूर्वको द्वन्द्वका कारण पेट्रोलियम पदार्थ लगायतका धेरै त्यस्ता वस्तुहरू महँगिएका छन् र त्यो सँगै सांसदहरूले पहिलाको जस्तै टुक्रै साना साना आयोजनाहरूको माग गरिरहेको भन्ने कुरा पनि यता कता सुनिन्छ। यो हिसाबले पनि बजेट ल्याउँदाखेरि यस्ता कुरालाई कसरी रोक्न सक्छ?
6: एकदम कस मुल्कको कुरा उठाउनु भयो। अब मैले त्यसैले पनि अनुत्पादक फसल खर्च भनेको कारण त्यो यति धेरै छ, जुन ढंगले बेरोजगारी बढेको छ, आर्थिक अनुशासन छैन, पर्यटनमा राख्नुहुन्छ, भोलि गएर अर्को हिसाबले ट्रान्सफर गर्नुहुन्छ, अनि बजेट जस्किलबाट चाहिँ मालिका परिसकै प्रतिवेदनले भनिहाल्छ, जस्किलबाट तपाईँले मेरा प्रोजेक्टहरू के अरे ठुला प्रोजेक्टहरू हुन्छ जसको कुनै सम्भावना अध्ययन भएको छैन, सधैँ अब यति सम्मति चाहिँ त्यो मालिका परिसकले पनि उल्लेख गरेको, तपाईँले राष्ट्रिय गौरवको आयोजनाको रकम अर्कोतिर रकमान्तरण नगर्ने भनिन्छ, त्यो रकमान्तर गरिरहनु भएको छ, छुटको पनि धेरैवटा रेक कसरी छुट दिनुभएको, कला दिनुभएको भन्ने रेकर्ड छ, यो जुन किसिमको व्यतिथिपूर्ण यो डिस्टोर्सनकारी होइन विसङ्गतिपूर्ण जुन किसिमको विकृतिपूर्ण जुन किसिमको बजेट परिपाठी छ, त्यो परिपाटीलाई सदाको निम्ति चाहिँ तपाईँको समाप्त गर्ने र सिङ्गो एउटा जवाबदेहीको परिपाटीलाई होइन सुनिश्चित गरेर लिएर जाने त्यो नयाँ ढङ्गले बजेट आउनुपर्ने खाँचो र आवश्यकता छ।
1: विगतमा ठूलो आकारका बजेट आए पनि पूँजीगत खर्च कम हुने आयोजना अधुरा रहने र विकास योजनामा

0: राजनैतिक प्रभाव बढ़ने आलोचना हुँदै आएको छ। यसैबीच प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डाक्टर कृष्ण हरि पुराथोकीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाल चिया विकास निगम को स्वामित्वमा रहेको इलाम र झापाका करिब 5201 चिया बगान लीजमा दिने निर्णयमा अनियमितता भएको भन्दै दायर रिटमा सरकारसँग लिखित जवाब माग गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले आज सरकारका नाममा लिखित जवाब पेश गर्न आदेश दिएको हो। उक्त रिटमा दावी गरिए अनुसार चिया बगान लीज प्रक्रियामा अरबौं रूपैयाँको भ्रष्टाचार र नीतिगत अनियमितता भएको छ। रिट निवेदन भेषराज लुइटेलले लीज सम्झौता खारेज गर्न तथा संलग्न उच्च पदस्थ अधिकारीहरूमाथि अनुसन्धान गर्न माग गर्नुभएको छ। यसैबीच सो रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा जेठ 19 गते लागि पेशी तोकिएको छ। निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा करिब 1,75,00,000,00,000 रूपियाँ भन्दा कम खर्च भएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचन खर्च अपेक्षा भन्दा कम खर्चमा सम्पन्न भएको हो। सरकारले निर्वाचनका लागि 6,71,92,78,200 रूपियाँ उपलब्ध गराएको थियो। साझा खबरमा अब विदेशका खबर। दक्षिणी र मध्य चीनमा लगातार परेको भारी वर्षापछि आएको बाढ़ी र पहिरोमा पनि कम्तीमा 10 जनाको मृत्यु भएको छ। चीनका मौसमविदका अनुसार यो वर्षा प्रणालीले 1,000 किलोमिटर भन्दा बढ़ी क्षेत्र प्रभावित पारेको छ। अब खेल खबर। काठमाडौँमा 16 केन्द्रीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता जेठ 20 गतेदेखि शुरू हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा हुने प्रतियोगिता विभिन्न 6 वटा खेल विधालाई समावेश गरिएको छ। प्रतियोगिता निर्धारित मितिदेखि शुरू भई 3 दिनसम्म सञ्चालन हुनेछ।
1: बाँकेका 5 पालिकामा कुपोषणको गम्भीर समस्या।
2: झन्डै 300 जति चाहिँ बालबालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ, त्यस्तै गरी 1100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेको चाहिँ ठूलो संख्या हो।
1: 1400 भन्दा बढ़ी बालबालिका प्रभावित। रिपोर्टसँगै सुखा मौसम सहन सक्ने धानको बिउ कुन होला? सम्वाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नवप्रवर्तन इमान्दारिता र तत्परता मार्फत प्रहरी सेवामा रूपान्तरण गर्ने लक्ष्यसहित नेपाल प्रहरीले त्रिवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालयमा आज भएको एक कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रणनीतिक योजना सार्वजनिक गर्नुभएको हो। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिका विषयमा आगामी सोमबार छलफल गर्ने भएको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले यस्तो आदेश दिएको हो। बाँकी जिल्लाका 5 पालिकामा गम्भीर कुपोषणको समस्या देखिएको छ। कुल 20,725 बाल बालिका मध्ये 1400 भन्दा बढ़ी बाल बालिकामा मध्यम तथा गम्भीर कुपोषणबाट प्रभावित छन्। गत मंगिरदेखि पुष महिनामा बाँकीमा दुई महिनादेखि 59 महिना मुनिका बाल बालिकाको कुपोषणको अवस्था थाहा पाउन अध्ययन गरिएको थियो।
5: बाँकेको खजुरा गाउँपालिकामा 3,660 बाल बालिका मध्ये 124 मध्यम र 26 जनामा गम्भीर कुपोषण देखिएको छ। आमाहरूमा समेत कुपोषण देखिएको खजुरा गाउँपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख लक्ष्मी केसी बताउनुहुन्छ।
6: 251 जनाको स्क्रिनिङ गर्दा अति शीघ्र कुपोषणमा 14 जना आमा चाहिँ हामीले फेला पायौं। त्यो भनेको एकदमै भयावह स्थिति, जसमा शीघ्र कुपोषणमा चाहिँ 62 जना आमा चाहिँ फेला पर्नुभयो।
5: डुडुवा गाउँपालिकामा 3,845 बाल बालिका मध्ये 264 मध्यम र 80 जना गम्भीर कुपोषणको अवस्थामा भेटिएको अध्ययनको निष्कर्ष छ। डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य अधिकृत सीताराम चौधरी,
7: जति हुन्छ सानो नै दिँदा हुन्छ, दुई वर्ष मुनि नै 80 वर्ष मस्तिष्क विकास हुने भएको पनि हामीले समयमै पत्ता लगाएर समयमै उपचार गर्नलाई।
5: रातिसुमारीमा 4,706 मध्ये 184 मध्यम र 31 गम्भीर कुपोषण देखिएको छ। वैजनाथ गाउँपालिकामा 4,399 मध्ये 168 जना मध्यम र 43 गम्भीर कुपोषित भेटिएका छन् भने जानकी गाउँपालिकामा 4,120 मध्ये 175 जनामा मध्यम र 36 जनामा गम्भीर कुपोषण देखिएको छ। वैजनाथ गाउँपालिका नवबस्ता स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर बिक,
8: तयारी उपचारात्मक खाना हुन्छ, त्यो खानाको माध्यमबाट हामीले बच्चाको तौल अनुसारको त्यो दिन्छौँ। अलिकति गम्भीर खालका त्यस्ता मेडिकल जटिलताहरू भएका त्यस्ता केसलाई हामीले पोषण पुनर्स्थापना केन्द्र भेरी अस्पतालमा रिफर गर्ने गर्छौँ।
5: कुपोषण न्यूनीकरण गर्न स्थानीय सरकारसँगै गैर सरकारी निकायहरूले पनि विभिन्न कार्यक्रम गरिरहेका छन्। बी ग्रुप नामक संस्थाले पोषण सुधारका लागि पोषण परियोजना अन्तर्गत आमा समूह मार्फत समुदायका आमाहरूमा जागरूकता ल्याउन काम गरेको बताउनुहुन्छ कार्यकारी निर्देशक डम्मर सुनार।
2: केयर नेपाल र आईडी नेपालसँग साझेदारी गरेर बाँकी जिल्लाको 5 गाउँपालिकामा पोषण सुधार कार्यक्रम गरिरहेको छौ र यो कार्यक्रमको मुख्य उद्देश्य भनेको अब 1,000 दिनका आमा र बच्चाको पोषण को अवस्था सुधार गर्ने भन्ने छ। अब हाम्रो निष्कर्ष के हो भन्दाखेरि पोषणको अवस्था चाहिँ अलिकति भयावह अवस्था नै हो। 20,400 बाल बालिकाहरूको पोषणको अवस्था जाँच गर्दै गर्दाखेरि झन्डै 300 जति चाहिँ बाल बालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ, त्यस्तै गरी 1,100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेपछि ठूलो संख्या हो।
5: स्थानीय सरकारले पनि पोषण सुधारका लागि विभिन्न कार्यक्रम चलाउँदै आए पनि प्रभाव कमजोर देखिएको छ। यसको कारणका बारेमा बताउँदै राप्तीसुनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू,
9: छजना भन्नाले छोरा बुहारीलाई पनि अनि त्यसपछि त बच्चाले पनि पोषणयुक्त खानेकुरा फलफुलहरू हरेक कुराहरू चाहिँ बढी खुवाउने, तर छोरी त अर्काको घर जाने जात हो, यसले किन राम्रो खुवाउनु पर्यो र भन्ने हिसाबले चाहिँ छोरीले चाहिँ अलिकति पोषणयुक्त खानाहरू कम खुवाउने भएको हुनाले चाहिँ छोरीहरूमा चाहिँ त्यो पोषण समस्या देखिएको चाहिँ त्यो तथ्याङ्कले छ।
5: कुपोषण घटाउन कतिपय स्थानीय सरकारले परिवारलाई मासु अण्डामा आत्मनिर्भर बनाउने योजना कार्यान्वयनमा ल्याएका छन्। खोज अध्ययनका क्रममा मध्यम खालको कुपोषणमा अभिभावकलाई सल्लाह दिइन्छ भने कड़ा कुपोषण देखिँदा स्वास्थ्य संस्थामा राखेर बाल बालिकाको तौल सुधारका लागि उपचार प्रक्रिया शुरू गर्ने गरिएको छ।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुक्खा मौसममा पनि धान खेतीबाट उत्पादन लिन सकिने,
10: बहुबोनी धान 1, बहुबोनी धान 2, हर्दीनाथ 3, हर्दीनाथ 2, हर्दीनाथ 5 छन्। पश्चिमी नेपालको लागि सर्जु 52 छ, त्यसै गरी राभा 4 छ। यी जातहरू चाहे अरू धानहरू भन्दा तुलनात्मक रूपमा सुक्खा सहन सक्छन्।
1: कम पानीमा खेतीका लागि उपयुक्त धानको बिउबारे विज्ञसँगको कुराकानी संवाद श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि। क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई सिक्स राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पायो
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
15: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब साप्ताहिक श्रृंखला हेलो मौसम
16: सुक्खा मौसमका लागि उपयुक्त धानको बिउ कुन होला अनि यस्ता धानका बिउ कहाँ पाइन्छ होला नमस्कार हेलो मौसममा स्वागत छ म सन्तोष गन्धर्व जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसून कमजोर हुन सक्ने र वर्षा औसत भन्दा कम हुने पूर्वानुमान गरेको छ पानी कम पर्दा यसको सीधा असर धान खेतीमा पर्न सक्छ आजको हेलो मौसममा हामी कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने केही धानका जातका विषयमा कुरा गर्दैछौ कुराकानीका लागि हामीसँग हुनुहुन्छ नारका कृषि वैज्ञानिक डाक्टर उज्जवल प्रसाद शाह कुशुभा
17: यसमा चाहिँ नेपाल सरकारले अहिलेसम्म 6 जात रिलिज गरेको छ सुखा धान 1 सुखा धान 2 सुखा धान 3 सुखा 4
18: नामै सुखा 1 नामै सुखा 3
17: सुखा 5 र सुखा 6 छ त्यसै गरी हामीसँग दुईटा अरू छन् बहुगुणी धान 1 बहुगुणी धान 2 त्यसै गरी हामीसँग एक दुईवटा अरू भेराइटीहरू छन् जस्तै यहाँ यो हर्दीनाथ 3 हर्दीनाथ 2 हर्दीनाथ 5 छन् यी भेराइटीहरू नेपाल सरकारले उन्मोचन गरेका छन् केही भेराइटीहरू दर्ता भएका छन् जस अन्तर्गत पश्चिमी नेपालको लागि यो सर्जु 52 छ त्यसै गरी राधा 4 छ यी जातहरू चाहिँ अरू धानहरूभन्दा कम्पेरिटिभली तुलनात्मक रूपमा सुक्खा सहन सक्छन् र सामान्य वर्षाको आधारमा पनि उनीहरूले बढीभन्दा बढी उत्पादन दिन्छ
18: यहाँले भन्नुभएको सुक्खा 1 देखि 6 त्यसपछि हर्दीनाथको कुरा गर्नुभयो यी धानको बिउहरू चाहिँ किसानले अहिले मैले छर्न चाहे भनेदेखि त्यो सजिलैसँग पाउन सकिन्छ कि
17: यो धानका जातका बिउहरू राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले उत्पादन गर्ने गर्छन् त्यसै गरी नारका विभिन्न रिसर्च स्टेसनहरू छन् कृषि अनुसन्धान केन्द्रहरू छन् देशका विभिन्न ठाउँमा छरिएर बसेका छन् तीन ठाउँहरूमा यसको बिउ उत्पादन हुन्छ त्यसै गरी किसानका समूहहरू छन् ती समूहहरूले केही कम्पनीहरू छन् सिड कम्पनीहरू बिउ उत्पादन गर्ने कम्पनीहरू छन् तिनीहरूले चाहिँ पर्याप्त मात्रामा यसको बिउ उत्पादन गर्छन् र त्यहाँबाट बिउ लिन सकिन्छ
18: घर नजिकै चाहिँ कहाँ पाउँछ त त्यसो
17: यसको लागि त सर्वप्रथम कुनै किसानले आफ्नो धानको बिउ लिन खोज्छन् सुक्खा धानको बिउको डिमान्ड गर्छ भने सर्वप्रथम उहाँले चाहिँ नजिकैको कृषि ज्ञान केन्द्रहरू अथवा नगरपालिकाको कृषि शाखा हुन्छन् ती शाखामा कन्ट्याक्ट गर्ने सम्पर्क गर्ने त्यहाँबाट उहाँहरूले कृषिका जो कर्मचारी बस्नुहुन्छ उहाँहरूले समन्वय गरेपछि उहाँहरूले मनाइदिन सक्नुहुन्छ
18: यहाँले भन्नुभएको जति पनि जातहरू त्यति जातहरू मध्येमा पनि सबैभन्दा राम्रो जात चाहिँ कुन हो
17: अझ
18: उत्पादन बढ्ने
17: अब सुक्खा सिरिजमा हेर्नुहुन्छ भने सबभन्दा राम्रो सुक्खा धान 3 देखिएको छ मध्यम मसिनो किसिमको धान हो र सुक्खा 1-2 चाहिँ अलि मोटो धान छ अलिकति चकिनेस त्यसमा बढी हुन्छ जसले गर्दा चामलको क्वालिटी सोचे जस्तो हुँदैन जबकि सुक्खा 3 मसिनो छ मध्यम मसिनो छ खानालाई पनि मिठो छ र बहुसंख्यक किसानले सुक्खा 3 रोजेका छन् त्यस्तै गरी अर्को चाहे सुक्खा धान 6 पनि हो सुक्खा धान 6 चाहे डुबान सहन सक्ने पनि गुण छ र यो सुक्खा सहन सक्ने पनि गुण छ दुवै गुण छ
18: तराईको लागि यदि धेरै पानी परिहाल्यो भने डुबान पनि सहने भयो
17: डुबान पनि भएन हजुर यी धानहरू सुक्खा सिरिजमा यो राम्रो भयो त्यसै गरी छोटो अवधिका धानका जात भन्ने हो भने सर्वप्रथम यो यहाँसँग हर्दीनाथ 5 छ हर्दीनाथ 2 छ 3 छ उनीहरू 115-125 दिनसम्म यो पाक्ने गर्छन् र छोटो अवधिको धानको जात भएको कारण र सुक्खा सहन सक्ने गुण भएको कारण यी धानका जातहरूलाई हामी अगाडि बढाउन सक्छौँ त्यसै गरी सर्जु 52 छ सर्जु 52 चाहिँ मध्य पश्चिमी तराईमा एकदम पपुलर भेराइटी हो प्रसिद्ध छन् थुप्रै बहुसंख्यक किसानहरूले सर्जु 52 लगाउने गर्छन् त्यसले सुक्खा सहन सक्छ सामान्य वर्षाको भरमा पनि राम्रो उत्पादन दिन्छ
18: यसको उत्पादन समयावधि चाहिँ अरू धान जस्तै हो अथवा छोटो लामो धेरै
17: अहिलेको सुक्खाको समयमा हामीले सक्दो छोटो अवधिका धानका जातहरू छान्दाखेरि हामीले राम्रो प्रतिफल पाउन सक्छौँ, परिउत्पादन पाउन सक्छौँ। लामो ड्युरेसनका परि अवधि भएका धानका पाक्ने जातहरू छान्यो भने त्यसले सुक्खामा राम्रो काम नगर्न सक्छन् होइन, जसले गर्दा उत्पादन पनि ह्रास उत्पादनमा पनि ह्रास आउँछ र सोचे जस्तो यो म्यानेजमेन्टमा जुन हामी फार्मको म्यानेजमेन्ट गर्छौँ, खेतको व्यवस्थापन गर्छौँ, त्यसमा खर्च पनि हुन जान्छन्, दोहोरो किसान मारमा पर्छन्। त्यसै कारणले अहिलेको समयमा छोटो अवधिका बढी उत्पादन दिन सक्ने धानहरू छान्दाखेरि बढी राम्रो हुन्छ।
18: अब यहाँले भने जस्तै पूर्वदेखि पश्चिमसम्मको तराईको भेगहरूखेरि फरक फरक छ नि त, हावापानीको हिसाबले पनि अनि त्यहाँको कमाई गरिरहेको धानको हिसाबले, माटोको हिसाबले पनि। कोशी प्रदेश, मध्य प्रदेश, प्रदेश वाइज हेर्दाखेरि चाहिँ कुन कुन धानको बिउ चाहिँ अलिक उपयुक्त हुन्छ?
17: एकदम राम्रो क्वेसन उठाउनु, कुन क्षेत्रको लागि कुन धान उपयुक्त छ भने त्यसको लागि पूर्वतिर तराहरा एक हुन सक्छन्, त्यसै गरी सुक्खा धानहरू एक दुई तिर हुन सक्छन् होइन, तिन सबभन्दा राम्रो हो। त्यसै गरी
18: प्रदेशमा
17: प्रदेशको लागि हेर्नुहुन्छ भने हरदिनाथ पाँच हुन सक्छ, हरदिनाथ तीन हुन सक्छन्, सुक्खा तीन छन्। पश्चिम तराईमा हेर्नुहुन्छ भने यो सब्जु बाहुन, सुक्खा तीन, बहुगुणी दुई, यी जातहरू छन्। अलि उचाइमा जानुहुन्छ, 500 मिटरसम्म उचाइसम्म जानुहुन्छ, पहाडका केही भागहरू छन्, त्यो ठाउँमा जाने हो भने हामीले के गर्छौँ भने घैया धानका जातहरू छान्न सक्छौँ।
18: बिउ त सुक्खा लगाउने तर बिउ नपाएर पनि अरू बिउ छर्न पनि बाध्यता पनि छ नि त किसानलाई। यहाँले भने जस्तै कृषि ज्ञान केन्द्रमै जाँदाखेरि अथवा कृषि शाखामा जाँदाखेरि पनि किसानहरूले नपाएको गुनासो गर्नुहुन्छ कि, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
17: अब किसानले बिउ पाउनु भएन भने उहाँसँग जुन धानको बिउ छ अथवा सक्दो छोटो अवधिका धानका जातहरू छान्ने, जसले गर्दाखेरि हामीले सानो छोटो अवधिका धान जात छान्दाखेरि हामीले सुक्खालाई धेरै हदसम्म टार्न सक्छौँ। टाढा स्केप भन्छौँ हामी होइन, ड्राउट स्केप स्ट्राटेजी हामी त्यसलाई भन्छौँ। तिन किसिमका स्ट्राटेजीहरू छन्, ड्राउट स्केप, ड्राउट टोलरेन्स, ड्राउट एभोइडेन्स। अनि यो ड्राउट स्केप त्यही बुझ्ने भाषामै भन्दैछु, सानो अवधिका धानका जात छान्दाखेरि हामीले श्रावणसम्म पनि, श्रावण महिनासम्म धान रोप्ने गर्छौँ तराईमा, अनि श्रावणदेखि कार्तिक मनसिरसम्म धान पाक्छन्। 125 दिनमा पाक्यो भने त्यो के हुन्छ भने पम्पिङ सेटद्वारा पनि पानी निकालेर तानेर धान खेती गर्ने गरिएको पाइन्छ तराईतिर सुक्खा हुँदाखेरि, अनि थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ। लामो ड्युरेसनका, लामो अवधिका धानका जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्। परम्परागत विधिले किसानहरूले खेती गर्ने गर्छन्, त्यस कारणले गर्दाखेरि पानीको खपत बढ्न जान्छन् र यसले जनजीवनमा असर पर्छ। तलको जुन पानीको स्रोत छ अन्डरग्राउन्डको, त्यो सुक्यो भने हामीले खाने पिउने पानीको पनि अभाव हुन सक्छ।
15: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सरकारले काठमाडौँ उपत्यका नदी किनारका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनर्स्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। अर्थ समितिद्वारा आगामी बजेटबारे विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको छ। बजेटमा साना किसान, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड़ छ र दक्षिण मध्य चीनमा भीषण बाढ़ी, 10 जनाको मृत्यु, हजारौं किलोमिटर क्षेत्र प्रभावित भएको छ। 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता आगामी जेठ 20 गतेदेखि काठमाडौँमा हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: ए भन्छ अब काठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु। अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त? उता हेर त भन्छ, हेरिरहेको छु त मामा। के देखेउ त भन्छ, प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा? भन्छ त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
2: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-77, 97510-97778।
4: भर्ना खुल्यो।
5: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानो ठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धादिङमा शैक्षिक सत्र 2083-84 लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नका लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
4: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48,
5: अध्ययन अवधि 3 वर्ष, 3 वर्षको जम्मा शुल्क रु 48,000 तीन किस्तामा तिर्न सकिने, न्यूनतम योग्यता एसई एसएलसीमा न्यूनतम 1.6 GPA हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिका लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो, एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति, जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति, एसई परीक्षाको प्रवेश पत्र, पुनः शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र, पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न।

0: रडिदाहरी एक्सेस समय गहर्जका साथै इन्टरनेट अनलाइनको www.radiodahari.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बेलुकी 38 बजेको खबरमा म वेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। धादिङको बेनीघाट रोरङ गाउँपालिका वडा नम्बर 10 का चेपाङ समुदायको लागि मौरी पालन तालिम शुरू। मौरी पालन व्यवसायले आय आर्जन वृद्धि तथा आत्मनिर्भरता विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास। ज्वालामुखीमा जेठ 2 गतेदेखि सञ्चालन भएको साबुन बनाउने तालिम सकियो। शेयर बजार सामान्य घट्यो। र विस्थापित सुकुम्बासीलाई प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय। सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन। अब पूरा खबर। धादिङको बेनीघाट रोरङ गाउँपालिका वडा नम्बर 10 का चेपाङ समुदायको लागि मौरी पालन तालिम शुरू भएको छ। चैलिङमा रहेको सामुदायिक भवनमा आवासीय रूपमा संचालित तालिम चेपाङ समुदायका 23 जनाको सहभागिता रहेको छ। फोकस नेपालद्वारा बेनीघाट रोरङ गाउँपालिकाको वडा नम्बर 8, 9 र 10 सञ्चालन भइरहेको हरित उद्यम प्रवर्धन परियोजना अन्तर्गत सक्रिय साना किसान कृषि सहकारी संस्था संघको समन्वयमा तालिमको आयोजना गरिएको हो। उक्त परियोजनालाई अस्ट्रेलियन सहयोग संस्थाको आर्थिक सहयोग रहेको छ। तालिमको उद्घाटन बागमती प्रदेश सभा अन्तर्गत विशेषाधिकार समितिकी सभापति माया देवी शर्माले गर्नु भएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै शर्माले मौरी पालन व्यवसायले ग्रामीण समुदायको आय आर्जन वृद्धि तथा आत्मनिर्भरता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा सक्रिय साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष हरिमाया शाही ठकुरीले तालिम सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। त्यस्तै गरी फोकस नेपालका कार्यकारी निर्देशक एकराज छटकुलीले परियोजनाको विषय मुख्य गतिविधि तथा अपेक्षित उपलब्धिबारे जानकारी गराउनु भएको फोकस नेपालले जनाएको छ। सोमबार भएको तालिम उद्घाटन कार्यक्रम फोकस नेपालका सचिव राजकुमार त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको थियो भने तालिम बुधबारसम्म सञ्चालन हुनेछ। धादिङको ज्वालामुखी गाउँपालिकाको सहयोगमा तथा जुनेली समाज नेपालको आयोजनामा यही जेठ 2 गतेदेखि सञ्चालन भएको साबुन बनाउने तालिम आज समापन गरिएको छ। ज्वालामुखी गाउँपालिकाका सबैवटाबाट सहभागी 20 जना महिलालाई स्थानीय रूपमा उपलब्धि तितेपाती पुदिना एलोभेरा मह लगायतका सामग्री प्रयोग गरी स्वास्थ्यवर्धक नुहाउने तथा हात धुने साबुन उत्पादन गर्ने सिप प्रदान गरिएको आयोजकले जनाएको छ। तालिमको अन्तिम दिन सहभागी महिलाहरूले आफूहरूले उत्पादन गरेका विभिन्न प्रकारका साबुनहरूको प्रदर्शनी समेत गरेका थिए। तालिमलाई जुनेली समाज नेपालका अध्यक्ष जुना राणा मगरले सहजीकरण गर्नुभएको थियो। तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालले स्थानीय स्रोत र सिपलाई प्रयोग गरेर महिलाहरू आत्मनिर्भर बन्न सक्ने बताउनुभयो। उहाँले यस्ता सिपमूलक तालिमले महिलाको आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै सिकेका सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। त्यस्तै गरी गाउँपालिकाका प्रशासन शाखा प्रमुख अनिता छटकुली थापाले तालिमले महिलाहरूमा आत्मविश्वास र उद्यमशीलताको भावना विकास गरेको बताउनुभयो। उहाँले स्थानीय उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्न सके आय आर्जनको राम्रो माध्यम बन्न सक्ने धारणा राख्नुभयो। उत्पादित वस्तुको बजारीकरणमा पनि गाउँपालिकाले सहयोग गर्ने थापाले विश्वास दिलाउनुभयो। तालिमका सहभागीहरूले तालिम निकै उपयोगी भएको प्रतिक्रिया दिएका छन्। सहभागीहरूका अनुसार स्थानीय रूपमा पाइने सामग्री प्रयोग गरेर गुणस्तरीय साबुन बनाउन सिकेकाले अब घरायसी प्रयोगसँगै व्यावसायिक उत्पादनतर्फ पनि अघि बढ्ने प्रेरणा मिलेको छ। उनीहरूले यस्ता सिपमूलक तथा आय आर्जनमुखी तालिमलाई निरन्तरता दिन गाउँपालिकासँग आग्रह समेत गरेका छन्। तालिमकै अवधिमा साबुन निर्माणसँगै उद्यमशीलता प्रवर्धन तथा व्यावसायिक योजना निर्माणसँग सम्बन्धी विषयमा गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख सानी श्रेष्ठले सहजीकरण गर्नुभएको थियो। त्यस्तै गरी उत्पादित वस्तुको बजारीकरण तथा डिजिटल मार्केटिङ सम्बन्धी विषयमा नेपाल पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष राजराम शर्माले प्रशिक्षण दिनुभएको थियो। तालिम समापन कार्यक्रममा सहभागीहरू तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो। कार्यक्रम आयोजक संस्थाका अध्यक्ष जुना राणा मगरको अध्यक्षतामा सम्पन्न भएको हो। शेयर बजार आज पनि घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 6.51 अंकले घटेर 2724.39 बिन्दुमा झरेको छ। आज विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्स र निजीवन बीमा बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 1.24% ओह्रालो लागेको छ। आज 145 कम्पनीको शेयर घटेकोमा 113 बढ़ेको छ। आज 12 कम्पनीको शेयर भने गडबड़ भएको छैन। आज सिटी होटलको शेयर 6.84% घटेको छ। समग्रमा बजार घटेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर भने 14% भन्दा धेरैले बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.45 अर्ब कारोबार भएकोमा आज 346 कम्पनीका 78,16,000 किता शेयर 3.08 अर्ब रूपियाँमा कारोबार भएको छ। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन बाबु, अस्ति सम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि, किन अवस्था।

0: त्यसो भए म पनि अहिले गएर रेडियो दार्जिलिङमा विज्ञापन दिएर आइहाल्छु।
1: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो दार्जिलिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
2: विश्रामपछि अब बाँकी खबर। सरकारले काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित भएकालाई प्रति परिवार 25,000 रूपियाँ पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउने क्रममा विस्थापित भएकाहरूको विवरण रुजू गरी पुनर्स्थापना खर्च बापत एकमुष्ट 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यसले वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्ने उद्देश्यले 5 सदस्यसम्मको परिवारलाई मासिक 15,000 र त्योभन्दा धेरै सदस्य भएमा प्रति सदस्य थप 2,000 रूपियाँको दरले अहिलेलाई 3 महिनाको लागि बसोबास व्यवस्थापन खर्च प्रदान गरिने उहाँले बताउनुभयो। आफ्नो व्यवस्थापन गर्न नसक्ने वृद्ध अशक्त तथा असहाय व्यक्ति र परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्थापन गर्ने निर्णय भएको छ। विस्थापित परिवारका बालबालिकाको पठन पाठन र स्वास्थ्य सेवाको सुनिश्चितताको लागि पालिकासँग समन्वय र सहकार्य गर्ने सरकारले जनाएको छ। यस्तै बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने र अरण्यको राजमार्गको मरमत सुधारको लागि चीन सरकारले उपलब्ध गराउने अनुदान सहायता स्वीकार्ने निर्णय गरेको छ। यस्तै बैठकले कानूनी सुधारका क्रममा प्रत्यायन नियमावली 2083 र सैनिक सेवा छैटौं संशोधन नियमावली 2083 स्वीकृत गरेको छ। नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति पनि प्रदान गरेको छ। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश हुनुभएका न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका शर्माको नाम समितिको आज बसेको बैठकले अनुमोदन गरेको हो। संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली 2080 नियम 26 उपनियम 5 बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो। सुनवाई प्रक्रियाका क्रममा प्रस्तावित प्रधान न्यायाधीश विरूद्ध परेका उजुरीहरूको सन्दर्भमा समेत समितिले निर्णय गरेको छ। सभापति श्रेष्ठको अनुसार प्राप्त उजुरीहरूलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने वर्गीकरण गर्ने र आवश्यक अध्ययनका लागि सम्बन्धित निकायमा पठाउने सहमति भएको छ। विशेष गरी ती उजुरीहरूलाई समीक्षासहित अभिलेखका लागि संवैधानिक परिषदमा नै फिर्ता पठाइने समितिले जनाएको छ। संवैधानिक परिषदले वैशाख 24 गते शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपतिद्वारा प्रधान न्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ। यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभाग अनुसार सन् 2026 वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1,181 आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। अहिलेसम्म सगरमाथा आरोहणका लागि 55 देशका 494 जना आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनिया नागरिकले अनुमति लिएका छन्। यस्तै अमेरिकाका 77, भारतका 61, बेलायतका 32, रूसका 18, अस्ट्रेलियाका 15, जापानका 14, नेपालका 12, ब्राजीलका 10 जनाले अनुमति लिएको सूचना अधिकारी गौतमले बताउनुभयो। लोत्सेका लागि 143, आमा दबलमका लागि 111, नुप्सेका लागि 56, हिमलुङका लागि 46, कञ्चनजंघाका लागि 36, धौलागिरीका लागि 30 जनाले अनुमति लिएका छन्। यस्तै अन्य हिमाल आरोहणका लागि पनि अनुमति जारी भएका छन्। पर्यटन विभागले 6,500 मिटर भन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति दिँदै आएको छ। 5,800 देखि 6,500 मिटरसम्मका हिमाल आरोहणको अनुमति भने नेपाल पर्वत आरोहण संघ एनएमएले दिने गरेको छ। विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,554 रूपियाँ राजस्व संकलन गरेको छ। विभागले सबैभन्दा धेरै सगरमाथाबाट 1,07,86,91,475 रूपियाँ राजस्व संकलन गरेको छ। लुस्तेबाट 6,36,27,400, आमा दबलमबाट 1,66,09,200, कञ्चनजंघाबाट 1,60,81,650, धौलागिरी प्रथमबाट 1,34,54,550, अन्नपूर्ण प्रथमबाट 1,20,49,175 रूपियाँ राजस्व संकलन भएको छ।

कंगोमा कम्तीमा 131 जनाको ज्यान लिइसकेको इबोला प्रकोप शुरूमा सोचिएको भन्दा छिटो फैलिरहेको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका एक प्रतिनिधिले चेतावनी दिएका छन्। एजेन्सीले जति धेरै अनुसन्धान गर्छ त्यति नै संक्रमण आउने क्षेत्रहरूमा फैलिरहेको पत्ता लागेको डब्ल्यूएचओका डाक्टर एनी एनसियाले बताउनु भएको बीबीसीले जनाएको छ। अधिकारीहरूले आजसम्म कंगोमा 500 भन्दा धेरै शंकास्पद संक्रमित रहेको बताएका छन् भने छिमेकी युगाण्डामा एकजनाको ज्यान गएको छ तर लन्डनमा रहेको एमआरसी सेन्टर फर ग्लोबल इन्फेसियस डिजीज एनालिसिसको मोडलिङले पर्याप्त पत्ता लगाउन नसकिएको र 1000 भन्दा धेरै संक्रमित भइसकेको कुरालाई अस्वीकार गर्न नसक्ने सुझाव दिएको छ। अध्ययन अनुसार अहिलेको प्रकोप अहिले पत्ता लागेको भन्दा ठूलो र यसको वास्तविक परिमाण अनिश्चित छ। रेड क्रसले यदि संक्रमितहरू चाँडै पहिचान गरिएन भने इबोला भाइरस द्रुत गतिमा फैलन सक्ने चेतावनी दिएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। धादिङको बेनीकाट रोटन गाउँपालिका वडा नम्बर 10 का चेपाङ समुदायका लागि मौरी पालन तालिम शुरू। मौरी पालन व्यवसायले आय आर्जन वृद्धि तथा आत्मनिर्भरता विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास। ज्वालामुखीमा 2 गतेदेखि सञ्चालन भएको साबुन बनाउने तालिम सकियो। शेयर बजार सामान्य घट्यो। विस्थापित सुकुम्बासीलाई प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय। सर्वोच्च अदालतको प्रधान न्यायाधीश न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन। यसको साथै अहिलेलाई खबर यति नै। भोलि बिहान 6:45 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेख बिदा हुन्छु। नमस्कार।